0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नमस्कार शुभ बर्बाद जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल साउन महिनाको 2 गते शनिबार, ईस्वी सम्वत जुलाई 18 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर, सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ शुक्ल पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज आषाढ शुक्ल पक्षको चतुर्थी तिथि बिहानमा 8:35 त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा पूर्व फाल्गुनी रातिमा 10:34 त्यसपछि उत्तर फाल्गुनी नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा बरियान 51:20 त्यसपछि परिधि योग लाग्नेछ। कर्णमा बब अहोरात्र रहनेछ। आनन्दादि योगमा आज लुम्ब रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछन्। आजको दिनमान 34:06 अर्थात 13:41 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:20 एम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:59 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 9:17 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 9:50 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अबको आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिले व्यक्तिहरूका लागि आज कार्यक्षेत्र र सामाजिक सर्कलमा तपाईँको प्रभाव बढ्नेछ। नयाँ कामको थालनी गर्ने जोश जाँगर पलाउनेछ। रोकिएका पुराना योजनाहरूलाई पुनर्जीवित गर्ने समय पनि आज रहेको छ। आत्मविश्वासको स्तर उच्च रहनेछ। आजको दिनमा आमदानीका नयाँ स्रोतहरू पहिल्याउन सफल हुनुहुनेछ। पुरानो ऋण चुक्ता गर्ने अथवा रोकिएको धन फिर्ता आउने दिन पनि रहेको छ। तपाईँले लामो समयदेखि भोग्दै आउनुभएको शारीरिक समस्यामा उल्लेख्य सुधार हुनेछ। मानसिक रूपमा पनि ढुक्क महसुस हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि आज कार्यक्षेत्रमा सहकर्मीहरूसँगको समन्वय नमिल्दा केही ढिलासुस्ती हुने देखिएको छ। अनावश्यक तर्क वितर्कबाट टाढै रहँदा राम्रो हुनेछ। आफ्नो काममा मात्र केन्द्रित हुँदा राम्रो हुनेछ। आर्थिक पक्षमा आज केही उतार चढ़ाव पनि देखिनेछ। कुनै पनि ठूलो आर्थिक लेनदेन अथवा सम्झौतामा हस्ताक्षर गर्नु अघि विशेषज्ञ अथवा अनुभवी व्यक्तिको सल्लाह लिँदा निकै राम्रो हुनेछ। मानसिक शान्तिका लागि ध्यान र संगीतको सहारा लिँदा राम्रो हुनेछ। पर्याप्त पानी पिउने अथवा हल्का भोजन गर्ने बानीले स्वास्थ्यलाई स्थिर राख्न सहयोग पुर्याउनेछ। तपाईँ त्यसैमा ध्यान केन्द्रित गर्नुहोला। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूका लागि आज रचनात्मक र सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। नयाँ मानिसहरूसँगको भेटघाटले तपाईँको कार्यक्षेत्रमा नयाँ सम्भावनाहरू उजागर गर्नेछ। तपाईँको बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् र समाजमा तपाईँको प्रशंसा हुनेछ। आर्थिक लाभको दृष्टिकोणले आजको दिन निकै बलियो रहेको छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा विशेष लाभ मिल्नेछ। पुरानो लगानीबाट पनि राम्रो प्रतिफल प्राप्त हुनाले तपाईँको आर्थिक स्थिति सुदृढ बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि आजको दिन पारिवारिक सुख र मानसिक शान्तिको प्रतीक रहनेछ। घर जग्गा अथवा स्थिर सम्पत्तिको खरिद बिक्रीका लागि आजको समय निकै राम्रो रहेको छ। तपाईँको नम्र स्वभाव र सहयोगी भावनाले गर्दा वरिपरिका अथवा आफन्तहरू तपाईँ प्रति आकर्षित हुनेछन्। नयाँ जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्नाले कार्यक्षेत्रमा तपाईँको इज्जत अझै बढ्नेछ। पैतृक सम्पत्तिबाट फाइदा हुने अथवा परिवारको सहयोगमा नयाँ व्यवसाय शुरू गर्ने योग पनि आज रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आज तपाईँको साहस, आत्मविश्वास र नेतृत्व गर्ने क्षमतामा उल्लेख्य वृद्धि हुनेछ। समाजका प्रतिष्ठित व्यक्तिहरूसँगको सम्पर्कले तपाईँको करियरमा नयाँ उचाइ प्रदान गर्दछ। आफ्नो लक्ष्यप्रति केन्द्रित भएर लाग्नु भएमा आज असम्भव ठानिएका कामहरू पनि सजिलै सम्पन्न हुनेछन्। नयाँ व्यावसायिक साझेदारीहरूको प्रस्ताव आउन सक्छ जसले भविष्यमा राम्रो मुनाफा दिनेछ। स्वस्थ रहनका लागि फलफूलको जुस र प्रोटिनयुक्त खानामा विशेष जोड दिनुहोला। तर आज टाढाको यात्रामा निकै ध्यान दिनुहोला। खानपानमा पनि ध्यान दिनुहोला। आफ्नो धनमालको सुरक्षामा सावधानी अपनाउन आवश्यक छ। अब छठौं राशि कन्या राशि। कन्या राशिका व्यक्तिहरूका लागि आज तपाईँको निर्णय लिने शक्तिमा निखारता आउनेछ। अध्ययन, अध्यापन र लेखन कार्यमा रुचि बढ्नेछ र यस क्षेत्रमा लाग्नेहरूले ठूलो सफलता प्राप्त गर्नेछन्। जटिल समस्याको समाधान सजिलै फेला पर्नेछ। तपाईँको कार्यशैलीको सबैले तारिफ गर्नेछन्। आर्थिक लाभका हिसाबले आजको दिन निकै सकारात्मक रहेको छ। स्वास्थ्यको दृष्टिकोणले आजको दिन सन्तोषजनक रहनेछ। परिवारमा खुशीको खबर सुन्न पाउने अवस्था रहनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण र दौद्योपूर्ण रहने देखिएको छ। अनावश्यक यात्रा अथवा कामको बोझले गर्दा तपाईँलाई केही थकान महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। धैर्यता र संयमता अपनाएर अघि बढ्नु भएमा आजको दिन निकै राम्रो रहनेछ। आर्थिक पक्षमा आज केही सावधानी अप्नाउनु पर्ने पनि देखिएको छ। सोचे भन्दा बढी खर्च हुनाले तपाईँको आर्थिक योजनामा केही दबाव पर्न सक्ने देखिएको छ। तर शेयर बजारमा लगानी गर्नेहरूका लागि आजको दिन मध्यम फलदायी रहेको छ। स्वास्थ्यमा पनि केही उतार चढाव आउन सक्ने ग्रहको चर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज तपाईँको कार्यक्षमता र दृढ संकल्पले गर्दा कठिन भन्दा कठिन काम पनि समयमै सम्पन्न हुनेछन्। शत्रुहरू परास्त हुनेछन् र तपाईँ विरूद्ध रचिएका षड्यन्त्रहरू असफल हुनेछन्। सरकारी अथवा कानूनी मामिलामा तपाईँको पक्ष बलियो रहनेछ र रोकिएका कामहरूले गति लिनेछन्। नयाँ सवारी साधन अथवा भौतिक सुख सुविधाका सामान खरिद गर्ने योग पनि आज रहेको छ। पुराना रोगहरूबाट मुक्ति मिल्ने समय पनि रहेको छ र शारीरिक रूपमा आफूलाई तन्दुरुस्त पाउनुहुनेछ। जीवन साथीसँगको सम्बन्धमा नयाँ उचाइ र निकटता महसुस हुन सक्ने देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज कार्यक्षेत्रमा सफलता र सम्मान प्राप्त हुने ग्रहयोग रहेको छ। तपाईँको मेहनत र इमान्दारिताको उच्च मूल्याङ्कन हुनेछ। तपाईँले विशेष पदोन्नति अथवा पुरस्कार पाउने सम्भावना पनि रहेको छ। सामाजिक क्षेत्रमा पनि तपाईँको इज्जत बढ्नेछ। नयाँ अवसरहरू मिल्नेछन्। विलासिताका वस्तुहरूमा खर्च भए पनि त्यसले तपाईँलाई सन्तुष्टि दिनेछ। आर्थिक योजनाहरूलाई मूर्त रूप दिनका लागि आजको दिन निकै उपयुक्त रहेको छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ तर कामको चापले गर्दा थकान महसुस हुन सक्ने ग्रह गोचर रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज धार्मिक गतिविधिमा रुचि बढ्ने समय रहेको छ। लामो समयदेखि रोकिएका कामहरू सजिलै सम्पन्न हुने देखिएको छ। तीर्थयात्रा अथवा कुनै पनि धार्मिक स्थलको भ्रमण गर्ने योजना पनि बन्न सक्नेछ। परोपकारी कार्यमा संलग्न हुनाले तपाईँलाई मानसिक शान्ति र आत्मसन्तुष्टि मिल्नेछ। खर्चमा केही नियन्त्रण आउनेछ र आमदानीका स्रोतहरू स्थिर रहनेछन्। स्वास्थ्यमा निकै राम्रो सुधार आउनेछ। सन्तानको शिक्षा र करियरको बारेमा सुखद समाचार प्राप्त हुनाले घरमा हर्षोल्लासको वातावरण रहनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आजको दिन केही उतार चढाव पूर्ण र चुनौतीपूर्ण रहने देखिएको छ। सोचेका कामहरूमा केही ढिलाइ हुन सक्छ। कार्यक्षेत्रमा केही अवरोधको सामना गर्नुपर्ने पनि हुन सक्छ। आर्थिक दृष्टिकोणले आजको दिन केही कमजोर रहने देखिन्छ। शेयर बजार अथवा जोखिमपूर्ण लगानीबाट टाढै रहँदा राम्रो हुनेछ। स्वास्थ्यमा केही मौसमी समस्याहरूले पनि तपाईँलाई सताउन सक्छ। सरसफाइमा विशेष ध्यान दिनुहोला। बाहिरको खुल्ला खानेकुरा नखानुहोला। परिवारका सदस्यहरूसँगको व्यवहारमा पनि केही संयमता अपनाउँदा निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आजको दिन निकै फलदायी रहनेछ। साझेदारीका काममा सफलता मिल्नेछ। नयाँ व्यावसायिक सम्बन्धहरू विस्तार हुनेछन् र तपाईँका योजनाहरूले मूर्त रूप पाउनेछन्। नेतृत्व गर्ने अवसर पनि मिल्नेछ। साथीभाइ र सहयोगीहरूको पूर्ण समर्थनले गर्दा कार्यक्षेत्रमा उत्साह थपिनेछ। आर्थिक रूपमा आजको दिन निकै मजबुत रहने देखिएको छ। आज जे गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सकिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइज यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा पनि कर्कट राशिमा रहनेछन्। त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्ने राम्रो हुनेछ। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सक्खर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:15 छ बजेर 58 मिनटसम्म चर बेला रहनेछ। बिहानमा 6:58 8:42 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8:42 10:25 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वका काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:25 12:09 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:09 दिनमा 1:52 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:52 3:35 रोग बेला रहनेछ। दिनमा 3:35 5:19 उद्वेग बेला रहनेछ। दिनमा 5:19 साँझमा 7 मात्र दुई मिनटसम्मको समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 7:02 8 19 मिनटसम्म लाभ बेला रहनेछ। साँझमा 8:19 9:36 अमृत बेला रहनेछ। राति 9:36 10:52 काल बेला रहनेछ। राति 10:52 12:09 शुभ बेला रहनेछ। राति 12:09 1:26 रोग बेला रहनेछ। राति 1:26 2:42 उद्वेग बेला रहनेछ। राति 2:42 3:59 चर बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:15 समय फेरि लाभ बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो रहनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो रहनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, बिहानमा 10:30 मध्याहमा 12:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निशुल्क करदाता सहायता कक्ष स्थापना। बसमा महिनाको गहना चोरी, बसमा महिलाको गहना चोरी गर्ने गिरोह पक्राउ। सुनको हार सहित 3 जना प्रहरीको फन्दामा। नेपाल टेलिकमको सेटेलाइट खरिदमा 20 करोड़भन्दा बढ़ी अनियमितता, कार्यवाही गर्न सरकारलाई सिफारिश। विशेष अदालतद्वारा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेकमा छार्न आदेश। लोक संगीतका कालजय श्रेष्ठ धर्मराज थापाको योगदान अविस्मरणीय रहेको प्रदेश प्रमुख भट्टको बनाए। यस साताको मध्यतिर देशभर धेरै भारी वर्षाको सम्भावना। कांग्रेसमा एकताको सम्भावना 99% सकिएको देउवा समूहको निष्कर्ष। सरकारले कानूनी शासन होइन अराजकताको नेतृत्व गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप। आर्थिक वर्ष 82-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर। गण्डकीमा यात्रा शुल्क संकलन बढ़्यो, 1 अर्ब 47 करोड़ भन्दा बढ़ी संकलन। र एससीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल युएईसँग युगेन्डा सुपर ओभरमा पराजित, फाइनल पुग्नलाईबाट वञ्चित। अब सुनौ पूरा समाचार। आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ। पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआईडीजेडसँगको दिगो विकासका लागि राजस्व सुधार परियोजना कक्षको शुक्रबार प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले सो कक्षको उद्घाटन गर्नुभयो। सो कक्ष उद्घाटनमा नेपाल स्थित जर्मन राजदूतावासका हेर बन्जामिन साइडर तथा जीआईजेड नेपालका तर्फबाट मेन्दी राजा रिजबी, आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिव प्रसाद ढुङ्गाना र जीआईजेडका वित्तीय सल्लाहकार नवीन लाल श्रेष्ठ पनि सहभागी थिए। सो अवसरमा बोल्दै प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी गुरूङले करदाता सहायता कक्षले नागरिकलाई सहज तरिकाले कर तिर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो। 2081 सालमै त्यहाँ कर सहायता कक्ष स्थापना गरिएको थियो, तर जेएनजी आन्दोलनको क्रममा आन्तरिक राजस्व कार्यालयसँगै सो कक्ष पनि पूर्ण रूपमा ध्वस्त भएपछि केही दिन सो कक्षबाट सेवा रोकिएको थियो। लगत्तै पोखरा उद्योग वाणिज्य संघले अस्थायी तवरले नै त्यहाँ कर सहायता कक्ष सञ्चालन गरेकोमा जीआईजेडको सहयोगमा अहिले पहिलेको भन्दा पनि सुव्यवस्थित कक्ष सञ्चालनमा ल्याइएको छ। स्वागत मन्तव्यको क्रममा कार्यक्रम तथा संघका अध्यक्षको गर्न कार्यक्रमले स्वागत मन्तव्यको क्रममा 123 दिन चलेपछि कर सहायता कक्षमा आगजनी भएको सम्झदै ती निर्जीव सामान जलाएर कसैलाई फाइदा नभएको बरू नागरिकले दुःख पाएको स्मरण गर्नुभयो। अध्यक्ष कार्यक्रमका अनुसार कक्षामा 5 वटा कम्प्युटर प्रिन्टर डिस्प्ले बोर्ड लगायत सामग्री सहित संघले 1 जना कर्मचारीको व्यवस्था गरेको छ। ती कर्मचारी मार्फत करदाताहरूलाई दर्ता नवीकरण, कर चुक्ता, कर शिक्षा परामर्श लगायतको सेवा दिइनेछ। कार्यक्रममा बोल्दै नेपाल स्थित जर्मन दूतावासका हेड बेन्जामिन साइडरले कर संकलन देश निर्माणको लागि महत्वपूर्ण रहेको र कर तिर्नु नागरिकको दायित्व भएको बताउनुभयो। कर प्रशासन नागरिक मैत्री हुनुपर्ने बताउँदै उहाँले कर सहायता कक्ष निर्माणलाई दात्री संस्था, सरकार, निजी क्षेत्र र नागरिक समाजको सहकार्यको रूपमा अर्थ्याउनुभयो। जीआईजेड प्रतिनिधि मेन्दी राजा रिग्सबीले कर सहायता कक्षसँगै जीआईजेडले कर शिक्षा कार्यक्रममा पनि सहयोग गर्दै आइरहेको बताउनुभयो। आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुङ्गानाले नागरिकको सुविधाजनक रूपमा कर तिर्न पाउने अधिकारका लागि सो कक्ष स्थापना भएको बताउनुभयो। उहाँले अहिले विभिन्न क्षेत्रमा कर छूटको घोषणा भएको बताउँदै त्यसको फाइदा लिन आग्रह पनि गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघकी महासचिव सुगोबा गौतमका अनुसार कर सहायता कक्षमा बसेर करदाताले आफूलाई चाहिने फाइलहरू अनलाइनमा खोज्न, चाहिएको कागज प्रिन्ट गर्न वा आफ्नो कर विवरण भर्न सक्नेछन्। सार्वजनिक बसमा यात्रा गरिरहेका एक महिलाको ब्याग चोरी गरेको आरोपमा 3 जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन 1 गते दिउँसो करिब 3 बजे रूपा गाउँपालिका 5 देउरालीबाट पोखरातर्फ आउँदै गरेको G2K 43-72 नम्बरको बसमा सवार स्याङ्जा पुतली बजार 11 निवासी 21 वर्षीय अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स अपरिचित व्यक्तिहरूले चोरी गरेका थिए। सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अनुसन्धानका क्रममा चोरीमा संलग्न गुरूप्रसाद बराईले रविन खड्का र सूर्य भन्ने टेकबहादुर भुजेललाई पक्राउ गरेको हो। उनीहरूको साथबाट चोरी भएको पार्स भित्र रहेको सुन जस्तो देखिने पहिलो गाँठो हार एक स्थान र चाँदीको बेरुवा औठी दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका विरूद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाका सम्बन्धी कसुरमा छ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेकमा छाड्न आदेश दिएको छ। सदस्यहरू नारायण प्रसाद पौडेल, दिली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजारसले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरोटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निकालेको हो। अदालतले विष्णु पौडेलको संलग्नतामा तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उनले इन्कार बयान दिएको र दीपक भट्टसँग उनले वित्तीय कारोबार गरेको पनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै विशेष अदालतले उनलाई सामान्य तारेकमा छाड्न आदेश दिएको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत 8 असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। पौडेलमाथि श्रीराम टोबाको कम्पनीको सेयर दीपक भट्टलाई दिलाउन अर्थमन्त्री भएका बेला पौडेलले भूमिका खेलेको आरोप थियो। विशेष अदालतमा बयान गर्दा पौडेलले आफू त्यो काममा संलग्न नभएको, सेयर दिलाउन भूमिका नखेलेको र सेयरको मूल्य निर्धारण र बिक्रीमा कुनै सहजीकरण नगरेको बयान दिएका थिए। विष्णु पौडेलको खातामा जम्मा 6,34,000 रूपियाँ नभेटिएको भन्दै विशेष अदालतले सेयर खरिद बिक्री गर्दा समेत लाभग्राही देखिएका सम्बद्ध कम्पनी र व्यक्तिमाथि मुद्दा चलाइएको भन्दै विशेष अदालतले प्रारम्भिक रूपमा नै उनको संलग्नता नभेटिएको औल्याएका छन्। सेयर खरिद बिक्रीमा समेत विष्णु पौडेलले सहजीकरण गरेको कुनै तथ्य नखुलेको र पोल गरेको नभेटिएको अदालतले भनेको छ। त्यस्तै विशेष अदालतले श्रीराम टोबाको सेयर हस्तान्तरण भएका बेलामा समेत पौडेल अर्थमन्त्री नभएको तथ्यलाई अघि सारेको हो। नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट ब्यान्ड विथ खरिदमा करिब 20,61,73,000 बराबरको आर्थिक हानि गरेको निष्कर्ष सहित गठित अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। शुक्रबार सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनालाई बुझाएको प्रतिवेदनमा विभिन्न समयमा भएका खरिद तथा सम्झौतामा सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन, प्रक्रियागत त्रुटि, वित्तीय अनुसन्धानको अवहेलना तथा संस्थालाई आर्थिक नोक्सानी पुर्याउने निर्णय भएको उल्लेख गरिएको छ। समितिका अनुसार प्रतिस्पर्धा विनै पुराना दर रेटमा सम्झौता थप गरिएको, सेवा शुरू हुनु अघि नै भाड़ा भुक्तानी गरिएको, सेवा शुरू भएपछि पनि बढ़ी रकम तिरिएको र आवश्यकता भन्दा बढ़ी ब्यान्डविथ खरिद भइरहेको पाइएको छ। सन् 2012मा प्राविधिक रूपमा असफल बोलपत्रदातालाई सेवा प्रदायक छनौट गरिएको र आयु सकिन लागेको सेटेलाइटबाट थप ब्यान्डविथ खरिद गरिएको विषयलाई पनि प्रतिवेदनले गम्भीर अनियमितताका रूपमा उल्याएको छ। प्रतिवेदनमा कर तथा राजस्व दायित्व समेत पूर्ण रूपमा पालना नभएको उल्लेख गर्दै वित्तीय अनुशासनमा गम्भीर कमजोरी रहेको निष्कर्ष निकालिएको छ। साथै सन् 2012को मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापन र संचालक समितिका पदाधिकारीले संस्थाको हित विपरीत निर्णय गरेको भन्दै उनीहरूमाथि कानून बमोजिम आवश्यक कार्यवाही गर्न सरकारलाई सिफारिश गरिएको छ। समितिले संचालक समितिको लापरवाहीका कारण सन् 2022 जून 6 नेपाल टेलिभिजनका सबै च्यानल करिब 30 मिनट बन्द भएको उल्लेख गर्दै प्रतिस्पर्धा बिनाको खरिद बिक्री प्रक्रियागत अनियमितता, स्वार्थको द्वन्द र आर्थिक अनुशासन उल्लंघनका विषयमा छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गरेको छ। विगत 9 दिनदेखि जारी मिटर ब्याजी विरूद्धको आन्दोलन तथा स्थगित भएको छ। मिटर ब्याजी पीड़ित पक्ष र सरकारबीच शुक्रबार 9 बजे सहमति भइसके आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन्। गत असार 25 गते जनकपुरको त्रिदियागीछाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ़ पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सदन वार्ताले यो सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजीलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारिज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मसौदा तयार गरी मिटर ब्याजी नियन्त्रणमा सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति स्थिरता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिनेछ। अबदेखि वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजीमा आउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिनेछ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक मानसिक शोषण गर्ने, खाली चेक वा कागजात जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अवरोध मानिनेछ। बिटर ब्याजीहरूको अनुसन्धानका लागि लिखितहरूकोले फरेन्सिक ल्याब परीक्षण, सम्पत्तिको स्रोतको खोजी र सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ अन्तर्गत छानबिन फौजदारी कार्यविधि बमोजिम हुनेछ भने अदालतमा विचार दिने मुद्दाहरूको हकमा पीड़ितको न्यायका लागि कानूनी अर्चना फुकाइनेछ। यस्तै पीड़ितको गुनासो सम्बोधनका लागि केन्द्रमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवको संयोजकमा उच्च स्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गरिनेछ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 0161571430, 98550843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
9: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
10: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँै छैन, अनि यसै नभनेर के गर्नु त?
9: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबोलाउनै पर्दैन नि।
5: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461775694, 98191924।
11: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
12: काममा अलि सघाउँछ कि भनेर नि।
11: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
13: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: एकैछिनको विश्राम पछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार गण्डकी प्रदेशका प्रदेश प्रमुख ढिलराज भट्टले जनक केवी केसरी धर्मराज थापाले नेपाली लोक साहित्य लोक तथा गीत तथा संस्कृतिको संरक्षण र प्रवर्धनमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताउनु भएको छ। धर्मराज साविती थापा प्रतिष्ठानले जनक केवी केसरी थापाको 102 औं जन्म जयन्तीका अवसरमा पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश प्रमुख भट्टले थापाले गाउँ गाउँ पुगेर हराउन लागेको लोक भाका र धुन संकलन गर्दै नेपाली लोक संगीतलाई राष्ट्रिय पहिचान दिलाएको बताउनु भएको हो। उहाँले धर्मराज थापालाई नेपाली लोकगीतको ढुकढुकी र माटोको सुगन्ध बोकेको कालजयी सर्जकका रूपमा स्मरण गर्दै उहाँले सिर्जनामा देशप्रेमी प्राकृतिक सौन्दर्य र नेपाली समाजको वास्तविक चित्र झल्किने बताउनुभयो। नेपाली हुनुमा गर्व गर्ने र नेपाली माटोलाई माया गर्ने हरेक पुस्ताका लागि धर्मराज थापाका सिर्जना प्रेरणाका स्रोत बनेको उहाँले बताउनुभयो। उहाँले कुनै पनि राष्ट्रको वास्तविक पहिचान त्यसको भाषा साहित्य संस्कृति र लोक जीवनमा सुरक्षित रहने भन्दै यस्ता सम्पदाको संरक्षण र प्रवर्धन गर्ने स्रष्टा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउनुभयो। प्रतिष्ठानका अध्यक्ष मदन राज थापाको अवस्थामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेपालले लगायतले मन्तव्य राख्नुभयो। कार्यक्रममा प्रतिष्ठानले लोक साहित्य संस्कृति साहित्य पुरस्कारबाट विशिष्ट साधक विश्व प्रेम अधिकारी र लोक संगीत पुरस्कारबाट भैरव सांस्कृतिक संरक्षण समिति पोखरालाई नगद सहित सम्मान गरेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी सहायक निरीक्षक असय रीता खड्कालाई दर्जाने चिन्ह सुशासन गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले 2083 असार 26 गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ हवलदारबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा तथा नेपाल प्रहरी विशेष सुरक्षा गढ बैलचकतारा तनहुँबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा पदस्थापना भई आएकी खड्कालाई आइतबार दर्जाने चिन्ह सुशोभन गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख अध्यक्षतामा आयोजित कार्यक्रममा खड्कालाई दर्जाने चिन्ह सुशोभन गरिनुका साथै पद अनुसारको जिम्मेवारी इमान्दारी अनुशासन र व्यावसायिक दक्षताका साथ निर्वाह गर्न निर्देशन समेत दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 का आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ। कार्यक्रममा कक्षा 12 का विद्यार्थीले नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन्। कार्यक्रममा करिब 350 जना विद्यार्थीको सहभागिता रहेको थियो। नयाँ विद्यार्थीहरूबीच आत्मीयता र सहकार्य सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि शिवबहादुर भण्डारीले विद्यार्थीलाई आफ्नो लक्ष्य प्रति समर्पित भएर अध्ययन गर्न प्रेरित गरेका छन्। विद्यार्थीहरूले कार्यक्रममा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति देखाएका थिए। कक्षा 12 का विद्यार्थीले कक्षा 11 का विद्यार्थीलाई मायाको चिन्ह प्रदान गरे। विद्यालयका उप प्राध्यापक देवेन्द्र अधिकारीले विद्यालयको शैक्षिक वातावरण र अनुशासन बारे प्रकाश पारे। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बयान बहादुर गोदार उपस्थित थिए। विद्यालयका प्रमुख कार्यकारी अधिकृत महेन्द्र बहादुर गोदार र उप प्राध्यापक गोविन्द चपागाईको पनि उपस्थिति रहेको थियो। प्लस टू संयोजक सन्तोष गुरूङ कार्यक्रममा उपस्थित रहेका थिए। सभापति विश्वास रिमालले नवागन्तुक विद्यार्थीलाई विद्यालय परिसरमा स्वागत गरे। विद्यार्थीहरूको शैक्षिक यात्रा सफल उपलब्धिमूलक र प्रेरणादायी बनोस् भनेर उहाँले भनिएको थियो। कार्यक्रमको अध्यक्षता विश्वास रिमालले गरेका थिए। आगामी साताभर देशभर मनसुनी गतिविधि सक्रिय रहने र विशेष गरी साताको मध्यतिर विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकी मौसमविद विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमी नेपालमा सरदर स्थानभन्दा माथि रहने तथा पूर्वी क्षेत्रमा साताको मध्यदेखि तराई नजिक सर्ने अनुमान छ। यसका कारण साताभर देशभर वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो। कोशी बागमती र गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी क्षेत्रमा साताको शुरू र मध्यतिर मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने जनाइएको छ। साताको मध्यमा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा पनि वर्षाको गतिविधि बढ़ने र केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराई क्षेत्रमा पनि साताभर वर्षा जारी रहनेछ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा साताको शुरू र मध्यमा भारी वर्षा तथा मध्यतिर भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेस र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। विभागले साताको मध्यतिर वर्षा थप तीव्र हुने भएकाले नदी तथा खोलानाला आसपास पोखरी पहिरोको जोखिम भएको क्षेत्र र शहरी डुबान हुन सक्ने स्थानमा बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देवा समूहले अब पार्टीभित्र एकता गर्ने सम्भावना 99% सकिएको निष्कर्ष निकालेको छ। समूहको सम्पर्क कार्यालय चुन देवीमा शुक्रबार बसेको बैठकले मिल्ने सम्भावना 99% सकिएको निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिए। बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्री डाक्टर शशांक कोइराला लगायतले संस्थापनका नेताहरूसँग पार्टीमा एकता कायम राख्नका लागि भएको भेटवार्ताबारे जानकारी गराएका थिए। ती भेटवार्तामा संस्थापन पक्षका नेताहरू एकताका लागि लचिलो नदेखिएकाले अब एकता नहुने सम्भावना 99% निकालिएको विश्वकर्माले बताएका छन्। पार्टीमा एकता कायम नहुने भएपछि कसरी अगाडि बढ़ने भन्ने विकल्प निकाल्न समूहले साउन मशान्तभित्र राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ। भेला कहिले बोलाउने भन्ने घोषणा साउन 6 गते बीपी स्मृति दिवसका दिन समूहले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा बोलाइएको कार्यक्रममा गरिने विश्वकर्माले जनाएका थिए। बैठकमा कार्यक्रमलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने भन्ने विषयमा पनि कुराकानी भएको थियो। नेकपा एमालेका अध्यक्षता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कानूनी शासनको संरक्षण गर्नुको सट्टा समाजमा अराजक फैलाउने र कानूनीको बरखिलाफ गर्ने कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको विरोध गर्ने युवालाई अध्ययन, रोजगारी तथा विदेश जाने अवसरबाट वञ्चित गरिने भन्दै त्रासको वातावरण सृजना गरिएको दावी गरे। ओलीले नागरिक स्वतन्त्रता खुम्चिँदै गएको तथा राज्यका विभिन्न अंग र निकाय समेत कार्यकारिणीको नियन्त्रणमा पुगेको टिप्पणी गरे। सरकारले कानूनी शासन स्थापना गर्नुको सट्टा कानून र न्याय नियम मिच्ने काम गरिरहेको पनि उनले आरोप लगाए। उनले संसद पनि सरकारको प्रभावमा परेको दावी गर्दै सरकार

विभागले शुक्रबार आयोजना गरेको वेबसाइट परिमार्जन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सूचना प्रविधिको विकासले समाज, परिवार र व्यक्तिको जीवनशैलीमा व्यापक परिवर्तन ल्याएको उल्लेख गर्दै उहाँले प्रविधि आज संचारको माध्यम मात्र नभए सामाजिक, आर्थिक र राजनीतिक रूपमाको रूपान्तरण प्रमुख आधार बनेको बताउनुभयो। पोखरेलका अनुसार नेपालको राजनीतिमा पनि सूचना प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको छ। राजनीतिक दल, सरकार र नागरिक बीचको संवाददेखि संगठन व्यवस्थापन र सम्पर्कसम्म प्रविधिको भूमिका बढ़दै गएको भन्दै नेकपा एमाले शुरूदेखि नै प्रविधिलाई संगठन विस्थापन र जनसम्पर्कसँग जोड़ने प्रयास गर्दै आएको बताउनुभयो। उहाँले सूचना प्रविधिको विकाससँगै नयाँ चुनौती पनि थपिएको उल्लेख गर्दै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मलाई अल्गोरिदम, कृत्रिम बौद्धिमत्ता तथा योजनाबद्ध प्रचारका माध्यमबाट जनमत प्रभावित गर्ने उपकरणका रूपमा प्रयोग गर्न थालिएको बताउनुभयो। उहाँका अनुसार गलत सूचना, भ्रामक सामग्री तथा कृत्रिम रूपमा निर्माण गरिएको अल्प आख्यानका कारण केही सही सूचना ओझेलमा पर्ने अवस्था सिर्जना भएको छ। त्यसैले त्यसमा आधारित सार्वजनिक बहसलाई बलियो बनाउँदै सत्य सूचनालाई स्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएको उनको भनाइ छ। पोखरेलले सूचना प्रविधिसँग हुर्किएको नयाँ पुस्तालाई सही वैचारिक र राजनैतिक दृष्टिकोणसँग जोड्न नसकिए राष्ट्रियता, भाषा, संस्कृति र सामाजिक सम्बन्ध प्रतिको चेतना कमजोर हुन सक्ने चेतावनी दिए। उनले राजनीतिक विचार र मूल्यलाई नयाँ पुस्तासम्म पुर्याउने शैली पनि समयानुकूल हुनुपर्नेमा जोड़ दिएका छन्। नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको भ्रामक समाचारप्रति उनले सचिवालयले खण्डन गरेको छ। शुक्रबार जारी विज्ञप्तीमा सचिवालयले पूर्व प्रधानमन्त्री देउवा लडेर हात भाँचिएको भन्ने समाचार पूर्णतया निराधार, असत्य र भ्रामक रहेको जनाएको छ। यस्ता आधारहीन प्रचारप्रति सचिवालयले गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरेको छ। विज्ञप्ती अनुसार देउवा न त लडेका छन् न त उनको हात भाँचिएको छ। कुनै आधिकारिक पुष्टि नगरी यस्ता हल्ला फैलाउनु गैर जिम्मेवारी कार्य भएको र यसले समाजमा अनावश्यक भ्रम सिर्जना गर्ने सचिवालयको भनाइ छ। सचिवालयले संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि समाचार वा सूचना सार्वजनिक वा साझा गर्नु अघि आधिकारिक स्रोतबाट त्यसको सत्यता पुष्टि गर्न आग्रह गरेको छ। पछिल्लो दिनमा सामाजिक सञ्जालमा देउवाको स्वास्थ्य अवस्थाबारे विभिन्न अपुष्ट दावी सार्वजनिक भएपछि सचिवालयले विज्ञप्ति मार्फत त्यसको औपचारिक खण्डन गरेको हो। अब आर्थिक समाचार। गत आर्थिक वर्ष 2082-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको 83.51% आमदानी र 80.55% खर्च भएको देखिएको छ। सरकारले गत आर्थिक वर्षमा रू 19.64 अर्ब बराबरको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा रू 15.82 अर्ब 16.82 लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ। चालू वार्षिक शीर्षकमा गत आर्थिक वर्ष सरकारले रू 11.80 अर्ब 98 करोड़ विनियोजन गरेकोमा त्यसको 88.4% खर्च भएको छ। गत आर्थिक वर्षको कुल चालूगत बजेट खर्च रू 10.43 अर्ब 69 करोड़ 62 लाख रहेको छ। पुँजीगत खर्च निकै कमजोर देखिएको छ। यस अवधिमा जम्मा रू 1.90 अर्ब 84 करोड़ 14 लाख खर्च भएको छ, जुन लक्ष्यको 46.79% मात्र हो। गत आर्थिक वर्षका लागि पुँजीगत खर्च रू 4.07 अर्ब 88 करोड़ 80 लाख विनियोजन गरिएको थियो। त्यस्तै वित्तीय व्यवस्था शीर्षकमा रू 3.47 अर्ब 33 करोड़ 6 लाख खर्च भएको छ, जुन खर्च 92.56% हो। वित्तीय व्यवस्था शीर्षकमाका लागि गत आर्थिक वर्ष रू 3.75 अर्ब 24 करोड़ 20 लाख विनियोजन गरिएको थियो। सरकारको राजस्व असुली लक्ष्य भन्दा कम देखिएको छ। गत आर्थिक वर्षको लागि सरकारले कुल रू 15.33 अर्ब 44 करोड़ 69 लाख राजस्व उठाउने लक्ष्य राखेको थियो, तर रू 12.80 अर्ब 65 करोड़ 36 लाख मात्र राजस्व संकलन भएको छ, जुन लक्ष्यको 83.51% कम हो। गत आर्थिक वर्षका लागि सरकारले रू 53.44 करोड़ 69 लाख वैदेशिक अनुदान भित्राउने लक्ष्य राखेको थियो।

क्षेत्रमा अझ गुणस्तरीय सेवा प्रदान गरिने जानकारी दिनुभयो। उहाँले समयमै रास बुझाएर कानूनी प्रक्रिया पूरा गर्न सबै सेवाग्राहीहरूलाई आग्रह समेत गर्नुभयो। यातायात व्यवस्थापनलाई व्यवस्थित र सहज बनाउने उद्देश्य कार्यालयको रहेको छ। राजस्व संकलनमा थप वृद्धि गर्नका लागि विभिन्न किसिमका तीनवटा नीतिहरू अवलम्बन गरिएको छ। कार्यालय प्रदेशभित्र सेवा सहज बनाउन विविध सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। अब विदेशको समाचार, पूर्वी युगण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना यो स्कूले बालबालिका सहित कम्तीमा 21 जनाको मृत्यु भएको हुनका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ। ट्राफिक र सड़क सुरक्षा निर्देशनकालयका प्रवक्ता माइकल कानानुरूका विज्ञप्ति जारी गर्दै युगाण्डाको राजधानी कम्पालका किङ डेभिड जुनियर स्कूलमा विद्यार्थी बोकेको बस क्वारचोवा जिल्लाको चेकवाटिक गाउँमा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धानले विद्यार्थीलाई कानचोरवाको सीपी फल्सको शैक्षिक भ्रमणमा लगिएको अवस्थामा दुर्घटना भएको जनाएको छ। भ्रमणबाट फर्किने क्रममा ड्राइभरले गाड़ीको नियन्त्रण गुमाउँदा गाड़ी सड़कबाट चिप्लिएर सड़क किनारको ठूलो ढुंगामा ठोक्किँदा भएको दुर्घटनामा ठूलो मानवीय क्षति भएको कानानुराले पुष्टि गरे। दुर्घटनाको वास्तविक कारणबारे थप पाउनका लागि प्रहरीले अनुसन्धान शुरू गरेको बताइएको छ। खेलकुदको समाचार, एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाली युवा र संयुक्त अरब इमिरेट्स युएसँग सुपर ओभरमा पराजित हुँदै फाइनल बोर्डबाट वञ्चित भएको छ। मलेसियाको बायोमास ओभलमा शुक्रबार भएको रोमाञ्चक खेल निर्धारित 20 ओभरमा बराबरी भएपछि सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा नेपालले दिएको 7 रनको लक्ष्य युएले 3 बलमै पूरा गर्दै फाइनलमा स्थान बनायो। यसअघि युएले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा सबै विकेट गुमाएर ठ्याक्कै 100 रन बनाएपछि खेल बराबरी भएको थियो। नेपालका लागि अनु कडायतले सर्वाधिक 20 रन बनाइन्। युएकी वैष्णवी महेशले 3 विकेट लिइन्। टस जितेर पहिले ब्याटिङ गरेको युएले 99.5 ओभरमा 100 रनमा अल आउट भएको थियो। युएका लागि मेहुल प्रणव कर्णा कुलकर्णीले 30 रन बनाइन्। नेपालका रिया शर्मा र अनु कडायतले समान 3 विकेट लिए। यस जितसँगै युएले फाइनलमा थाइल्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। अर्को सेमी फाइनलमा इण्डोनेसियाले 31 रनले पराजित गर्दै थाइल्याण्ड फाइनलमा पुगेको हो। यद्यपि सेमी फाइनलमा पुगेका चारै टोली आगामी एसीसी 19 वर्ष मुनिको महिला एसिया कपका लागि छनौट भइसकेका छन्। नेपालले क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले पराजित गर्दै अन्तिम 4मा स्थान बनाएको थियो। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संघालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि पटक। आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निशुल्क करदाता सहायता कक्ष स्थापना। बसमा महिलाको गहना चोरी गर्ने गृह पक्राउ। सुनको हार सहित 3 जना प्रहरी खन्दामा। विशेष अदालतद्वारा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिखमा छान्न आदेश। लोक संगीतका कार्यजय संस्था धर्मराज थापाको योगदान अविस्मरणीय रहेको प्रदेश प्रमुख भट्टको बनाए। काँग्रेसमा एकताको सम्भावना 99% सकिएको देउवा समूहको निष्कर्ष। सरकारले कानूनी शासन होइन अराजकताको नेतृत्व गरिरहेको छ गरेको एमाले अध्यक्ष ओलीको आरोप। आर्थिक वर्ष 82-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर। गण्डकीमा यातायात राजस्व संकलन बढ़्यो 1 अर्ब 47 करोड़ भन्दा बढ़ी संकलन। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाली युएसँग सुपर ओभरमा पराजित फाइनल पुग्नबाट वञ्चित। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संघालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले 9 बजे खबर संघाल आउनेछ। हामी छौं सफलताको पाइलामा। केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीत र रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।

0: barista, bartender, sushi making, Indian cooking,
1: cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel samma ni talim ka lagi
2: Kantipur Hotel Training Center.
1: Barshau dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram
0: sathai hostel ko byawastha pani raheko cha.
2: Tare hotel haru ma field visit ra field training garaine, city visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
1: Kantipur Hotel Training Center, Sundar Marga, Chukladunga, UFO ra 3 complex ko beech ma.
3: Phone number 0165 87 915.
4: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लगाऊ?
5: एरिया मै नि घर बनाउन लाख कुरा त चढाइ पनि छ नि. त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा. हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो. त्यहाँ गएपछि त केही चिन्तै हुँदैन.
6: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ.
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ.
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक. फोन नम्बर 0161 541 984 541 985. उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा. फोन नम्बर 0161 525 904. स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग. गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ.
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत देशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
10: होइन के भन्छ यो रेडियाले तिल लगा त कान्छ.
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्. दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्. दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ. हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ. साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै. फोन नम्बर 061 574 225, 98560 2140, 98560 60127 र 98038 2140. सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड.
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ. रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्. झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू.
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ. रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन.
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त. हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ. त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ. अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ. अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू.
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ. नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ. यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ. सम्पर्कको लागि 98560 35 394.
11: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा.
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
12: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
12: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
13: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
12: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा दुई बिन्दवासिनी बस पार्क,
12: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
12: मोबाइल नम्बर 98460-59581,
3: 98165-15475।
14: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: दिदी म त चितवन जान लागेको, यसो घरको रेखदेख गरिदिनु ल।
1: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ। बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हो नि।
0: नै दिदी, मलाई त केही पनि थाहा छैन।
2: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौं, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौं।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560-2325 98086-35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
5: Studio time.
6: It's 7 a.m.

0: सफलता 103.4 मेगाहर्ज
1: नमन लायो।
2: के तपाई व्यापार व्यवसाय सुरु गर्दै हुनुहुन्छ
3: या तपाई व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ?
2: अब व्यापार व्यवसाय बढाउनका लागि रेडियो सफलता।
3: तर कसरी?
2: रेडियो सफलतामा 7 बजेदेखि 7:30 बजेसम्म
3: व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम बिजनेस एडमा मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम बिजनेस एडमा स्वागत छ। म अनिता आचार्य
1: अनि म मधु अधिकारी।
0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड हरेक दिन बिहान 7 बजेदेखि रेडियो सफलता 103.4 मेगाहर्ज साथै अनलाइन मार्फत www.radiosafalta.com र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न मोबाइल एप्स मार्फत पनि सुन्न सकिन्छ।
1: व्यावसायिक व्यक्तित्वहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरू गरेका हौ। कार्यक्रममा हामीले व्यावसायिक क्रियाकलाप र व्यावसायिक क्षेत्रको बारेमा जानकारी दिन्छौ।
0: के तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ, या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, वा यहाँको व्यवसाय वा संस्थालाई कुनै कर्मचारी आवश्यक परेको छ? यदि तपाई आफ्नो घर, जग्गा, पसल बेच्ने वा भाड़ामा दिने सोचमा हुनुहुन्छ भने रेडियो सफलता 103.4 मेगाहर्जको कार्यक्रम बिजनेस एड तपाईका लागि उपयुक्त माध्यम बन्न सक्नेछ।
1: कार्यक्रम बिजनेस एडमा तपाईँ आफ्नो व्यापार व्यवसाय, कर्मचारी आवश्यकता, सामान किनबेच, घर जग्गा किनबेच वा भाडामा दिने लगायतका सबै खाले सूचना दिन सक्नुहुनेछ। तपाईँले हामीलाई टेलिफोन मार्फत जानकारी टिपाउन सक्नुहुन्छ। जानकारी टिपाउनको लागि 0161452966, 0161455966 फोन गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज लाइक गरेर पनि त्यहाँ जानकारी पठाउन सक्नुहुन्छ र विज्ञापन प्रसारणका बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: कार्यक्रम बिजनेस एडमा आज हामीसँग पहिलो जानकारी रहेको छ नव मोडर्न फर्निसिङ सेन्टरको। तपाईको घर, अफिस, व्यवसाय वा संघ संस्थाका लागि फर्निचरका सामान चाहिएको छ भने सम्झन सक्नुहुनेछ नव मोडर्न फर्निसिङ सेन्टरलाई, जुन रहेको छ पोखरा 7 मासवार मदरल्याण्ड स्कूल नजिक, जसको संचालक हुनुहुन्छ गुरू प्रसाद बराल, र फोन नम्बर रहेको छ 98460201127। आधुनिक शैलीका दराज, पलंग, टीवी क्याबिनेट, सोफा, डाइनिङ टेबलका साथै फर्निसिङ सम्बन्धी सबै सामान अर्डर अनुसार सुपथ मूल्यमा बनाइन्छ। गुणस्तरीय फर्निचरका लागि सम्झनै पर्ने नाम नव मोडर्न फर्निसिङ सेन्टर, संचालक गुरू प्रसाद बराल, र फोन नम्बर 98460201127। साथै पोखरा न्यू रोडमा रहेको शोरूम, आफ्नै उद्योग रहेको ठाउँ मासपारमा सरेको पनि जानकारी गराउँछौ। फर्निचरका गुणस्तरीय सामान सुपथ मूल्यमा अर्डर अनुसार तयार पारी बिक्री गरिन्छ। साथमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर फेरि एकपटक 98460201127।
1: यस्तै हामीसँग अर्को जानकारी रहेको छ एलके हार्डवेयरको। के तपाईँ घर बनाउँदै हुनुहुन्छ कि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने एलके हार्डवेयरलाई सम्झन सक्नुहुन्छ। ग्यारेन्टीका साथ उचित परामर्शका साथै सबै प्रकारका घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा एलके हार्डवेयर सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 50 किलोमिटरबाट थोरै तल घरेलु अफिस कार्यालयसँगै। एसियन पेन्ट्सको आधिकारिक विक्रेता एलके हार्डवेयरमा तपाईँ रंग रोगन सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ। यसका प्रोप्राइटर रहेका छन् अनिश बराल जग्गु, जसको फोन नम्बर रहेको छ 98161662591 या 98438635026 पनि तपाई फोन गरेर एलके हार्डवेयरको बारेमा जानकारी लिन सक्नुहुन्छ। घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा सम्झनै पर्ने नाम एलके हार्डवेयर, जुन एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको छ, जसको प्रोप्राइटर हुनुहुन्छ अनिश पराल। सम्पर्क नम्बर फेरि एकपटक 98438635026, 98161662591।
0: श्रोता, तपाई सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्जमा वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड। कार्यक्रममा तपाईले आफ्नो व्यापार व्यवसाय बढ़ाउनका लागि जानकारी दिन चाहनुहुन्छ भने तपाईले जानकारी टिपाउनु पर्ने हुन्छ रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं त्यसको लागि तपाई हामीलाई 061455966 वा 061452966 फोन गरेर पनि हामीलाई जानकारी उपलब्ध गराउन सक्नुहुनेछ।
1: त्यस्तै हामीलाई अर्को जानकारी पनि प्राप्त भइसकेको छ। जानकारी रहेको छ सफलता मीडिया प्रालीको। यदि तपाई सभा समारोहमा ढुक्क भएर बोल्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब तपाईको लागि निर्देशकका साथ बोल्न सिकाउनेछ सफलता मीडिया प्रालीले। राम्रोसँग सभा समारोहमा बोल्न ढुक्क भएर बोल्न सिकाउनुको साथै रेडियोमा कार्यक्रम चलाउन मन लागेको छ भने पनि तपाईलाई हामी रेडियो प्रस्तुता उद्घोषण कला तथा नेतृत्व विकास तालिमहरू दिन्छौं। तपाईलाई हामीले आफ्नै स्टडीमा प्र्याक्टिकल पनि गराउँदछौं साथै दक्ष प्रशिक्षकबाट पनि तालिम दिने गर्दछौ। तपाईको बौद्धिक विकासका लागि सफलता मीडिया प्रालीमा तालिम लिनुपर्नेछ जुन रहेको छ पोखरा 7 मासपार 0 किलोमिटरबाट थोरै तल रहेको छ जसको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008 पनि तपाई सम्पर्क गर्न सक्नुहुन्छ। साथै यहाँहरूले आफ्नो व्यापार व्यवसाय वा संस्थाको विज्ञापन गर्न चाहनुहुन्छ सामाजिक सञ्जाल फेसबुक मार्फत फेसबुकमा विज्ञापन अथवा बुस्टिङ गर्न चाहनुहुन्छ या अडियो भिडियो विज्ञापन सामाजिक सचेतनाका लागि सार्वजनिक हितका लागि सूचना रेडियो नाटक डकुमेन्ट्री लगायत रेडियो टेलिभिजनका लागि व्यावसायिक विज्ञापन बढ़ाउन चाहनुहुन्छ भने पनि सफलता मीडिया प्रालीलाई सम्झन सक्नुहुन्छ जुन रहेको छ पोखरा 7 मासपारमा। यहाँको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008
0: त्यस्तै अर्को जानकारी रहेको छ माछापुस्ते धिताल होमस्टेको बारेमा। माछापुस्से गाउँपालिका ओडा नम्बर 6 धितालमा अवस्थित माछापुस्से धिताल होमस्टेमा पारिवारिक वातावरण हिमश्रृंखलाको अवलोकनका साथै स्वादिष्ट अर्गानिक खाना लोकल कुखुरा खसीका परिकारको स्वादमा आफ्नो परिवार वा संघ संस्थाको पिकनिक पार्टी वा जमघट गर्न सक्नुहुनेछ। यसका संचालक हुनुहुन्छ भीमराज पौडेल विशाल। सम्पर्क नम्बर रहेको छ 98560308। त्यस्तै अर्को नम्बर रहेको छ 98041042077। तपाई अवश्य पनि सम्झन सक्नुहुनेछ माछापुस्से धिताल होमस्टेलाई जुन रहेको छ माछापुस्से गाउँपालिका ओडा नम्बर 6 धितालमा।
1: त्यस्तै अर्को जानकारी रहेको छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडको। यदि तपाई ट्राभलिङ अथवा ट्रेकिङ गर्दै हुनुहुन्छ भने तपाई सम्झिन सक्नुहुन्छ लेकसाइड गौरीघाट मार्ग स्ट्रीट नम्बर 8 रहेको अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड। त्यहाँबाट तपाई डोमेस्टिक एयर टिकेटिङ बस टिकेटिङ भीआईपी र डिलक्स बस टिकेटिङ भेहिकल रिजर्भेशन टूर प्याकेज पोखराका विभिन्न स्थानको साइट सिनिङ लगायत प्याराग्लाइडिङ राफ्टिङ बन्जी जम्पिङ र स्कोर्पियो लगायतका गाड़ी बुक गरेर विभिन्न ठाउँको भ्रमण गर्न चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड जसका प्रोप्राइटर रहेका छन् लुइस थापा र फोन नम्बर रहेको छ 061590228 98693857 98251153043 फोन नम्बर रहेको छ। तपाईँ सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडलाई।
0: हवस् त कार्यक्रम बिजनेस एडको समय सकिने लागेको छ। यदि तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईले जानकारी दिन सक्नुहुनेछ। जानकारी दिनको लागि रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं। त्यसको लागि तपाई हामीलाई 01745559666 र 01745559666 फोन गरेर पनि तपाई हामीलाई आफ्नो जानकारी दिन सक्नुहुनेछ। हवस्त श्रोता मित्र, यिनै जानकारी सँगै कार्यक्रमको समय अवधि सकिने लागिसकेको छ। भोलि फेरि व्यापारिक जानकारी मूलक कार्यक्रम बिजनेस एड लिएर हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि म अनिता
1: अनि म मधु बिदा हुन्छौ।
2: नमस्कार, शुभ दिन।
3: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
3: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560335394।
6: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
7: हेलो,
8: हजुर सन्चै, कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
11: फोन नम्बर 061587915।
12: तपाई बजार जाँदै हुनुहुन्छ? किनमेल त पक्कै गर्दै हुनुहुन्छ? किनमेल गर्दा कुनै पनि सामानको म्याद गुज्रेछ कि छैन राम्रोसँग डेट हेर्नुहोला, अनि विक्रेताले नापतोल गर्दाखेरि नापतोल गरेको राम्रोसँग जाँच्नुहोला। सामानको मूल्य पहिले सोधेर मात्र पैसा दिनुहोला, र पैसा दिइसकेपछि बाँकी रकम फिर्ता लिन पनि नभुल्नुहोला। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
13: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
14: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
13: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
14: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
14: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि
3: बाट समस्या को समाधान गरिन्छ।
13: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्या को समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
13: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
15: आयो है मासु, ताजा ताजा मासु।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: डेंगू रोग एक प्राण घातक रोग हो। यो लामखुट्टेको टोकाईबाट मानिसमा सजिलै सर्दछ।
5: डेंगू रोगबाट बच्नको लागि आफ्नो घर आँगन वरपर पानी जम्ने खाडल छ भने तुरन्तै पुरिदिनुपर्छ।
4: घरमा पानी राम्रोसँग छोपेर राखौ।
5: घरको छेउछाउमा फोहोर नगरौ। निरन्तर सरसफाई गर्ने पानी बसालौ।
4: दुई तिन दिनको बासी पानी प्रयोग नगरौ।
5: डेंगू रोग लाग्नबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। जनहितका लागि रेडियो सफलता 103.4 MHz।
6: मठ मन्दिर,
7: गुरुकुल,
6: चैत्य गुम्बा
7: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
6: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौं।
7: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
8: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
9: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
8: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
9: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
8: अनुरोधक दण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
12: ए सुरज, तँ त के हो यत्रो पढेर पनि घरबारीमा काम गरेर बस्ने?
13: के गर्ने त निरोज, आफ्नो घरमा काम गर्दै सानो भइदैन क्यारे?
12: ए सुरज, आफू त विदेश गइन्छ, विदेश गएपछि सानै अर्को।
13: ओहो निरोज, तँ त यत्रो पढेर आफ्नो स्वदेशमा केही गर्नुपर्छ भन्ने छैन है? म त हेर, विदेशमा गएर अरूको दास बनेर काम गर्नुभन्दा स्वदेशमै गर्वको साथ काम गर्छु।
14: विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै बगाउँ। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
15: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 9811762983 9855852855 समझनुस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
16: होइन आमाजी हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि
17: हेर्नुहोस् न हेम सर मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ न त उसलाई खानाको पिर्छ न त पढ्न गई भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त
16: हेर्नुहोस् अनुजी यस्तो कुरामा चिन्ता गरेर हुँदैन मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस् उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ
18: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज
19: हैन ए बुढा बिहान बिहान काई नकाउ
20: मेरी आमै नि घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
19: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँको अस्ति त केही चिन्तै हुँदैन
21: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
22: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
23: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
24: श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव
25: होइन न अगाडि मूर्ति छ न त के पूजाको सामग्री छ त्यसै के को श्रीकृष्ण भनिरहेको नि
26: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त थाहै छैन अनि यसै नभनेर के गर्नु त
25: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न यसरी बरबनाउनै पर्दैन नि
27: हजुर आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति नागको मूर्ति बसाहा शालिक मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस् सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र पोखरा 2 नालामुख कलाकार बाबुराम बस्ताकोटी सम्पर्क नम्बर 9841 75694 9191 24 8 24
28: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ त्यसैले
29: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौ
28: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ
29: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं
28: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ
29: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज
30: दिदी म त चितवन जान लागेको यस्तो घरको रेखदेख गरिदिनु ल
31: ए बहिनी यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि
30: नाइ दिदी मलाई त केही पनि थाहा छैन
27: बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
28: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा।
0: ममता,

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
2: होइन नानीलाई के भयो, किन रोइरहेको?
3: हेर्नु न दिदी, झाडा पखाला लागेर बेहाल छ।
2: ए, यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो। त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ, बुझ्यौ?
3: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस।
0: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
2: साउजी, अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्? मलाई देखाउनुहोस् न।
4: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
2: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
4: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
2: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडीज अथवा सिडीजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
5: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
6: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर्छ, न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
5: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
1: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नापा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।

सफलता 103.4 मेगाहर्ज़ में कार्यक्रम समय समय संदर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि हामी कार्यक्रम समय सन्दर्भमा सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भ आज शनिबारको एपिसोड। आजको एपिसोडमा हामीले असल छिमेकी नेपाल, जहाँ वर्षा परियोजना अन्तर्गतको नवजीवन कार्यक्रम अन्तर्गत हामीले यो कार्यक्रम तयार पारेका हौं। असल छिमेकी नेपाल सन् 2003 अर्थात 2059 माघ 3 गते पोखरेली खिस्टीय समुदायद्वारा स्थापित एक गैर सरकारी संस्था हो, जसले सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, सशक्तिकरण, क्षमता अभिवृद्धि, लागू औषध र मदिरा निर्भरता भएका महिलाहरूको पुनर्स्थापना, विपद प्रतिकार र लचिलोपना सुधार गरेर गरीब सीमान्तकृत समुदायको सेवा गर्ने प्रतिबद्ध रहेको छ। यसले विगत 23 वर्षदेखि समुदायमा आवश्यकतामा भएका मानिसहरूलाई सहयोग गर्ने, क्षमता अभिवृद्धि गर्ने र उनीहरूको जीवन स्तरमा सहजता ल्याउन मद्दत गरेको छ। यसको मुख्य कार्यालय पोखरा 1 सिम्पानीमा रहेको छ। असल छिमेकी नेपालले 20 वर्षदेखि लागू पदार्थ तथा मदिरा निर्भरतामा भएका महिलाहरूलाई उपचार सेवा प्रदान गर्दै आएको छ भने किशोर किशोरीहरू, युवा तथा समुदायका महिला पुरूषहरूलाई सचेतना कक्षाहरू सञ्चालन गर्ने र रोकथामको लागि अन्तर्क्रियात्मक बैठकहरू सञ्चालन गर्दै आएको छ। आर्थिक वर्ष 82-83 वर्षा परियोजना अन्तर्गत लागू पदार्थ रोकथाम तथा न्यूनीकरणका लागि किशोर किशोरीमा जनचेतना र प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र उनीहरूलाई कुलतमा पर्नबाट रोकथाम गरी सभ्य र शान्तिपूर्ण वातावरणको निर्माणमा सहयोग पुर्याउन वर्षा परियोजनाको डिजाइन गरिएको हो। गत वर्षबाट स्कूलमा अध्ययनरत किशोर किशोरीहरू, युवाहरू र समुदायका अगुवाहरू, आमा समूहहरू र अभिभावकहरूलाई लक्षित गरी जनचेतनाका कार्यक्रमहरू समुदाय स्कूलमा गरिएको छ भने लागू पदार्थको लतमा र अत्यन्त जोखिममा परेका किशोरीहरूलाई उद्धार गरी नवजीवन परियोजनाको आवास गृहसम्म उपचारका लागि लाने र सुरक्षाको प्रत्याभूति दिने गरिएको छ। आज यसै परियोजना अन्तर्गत रेडियो कार्यक्रम मार्फत जनसमुदायमा सचेतना फैलाउने उद्देश्यले विशेष गरी त्यही नवजीवन परियोजनाको आवास गृहमा उपचार गराइरहनुभएका अथवा उपचारपछि समाजमा पुनर्स्थापित हुनुभएका दिदी बहिनीसँगको कुराकानी लिएर आएका छौं। एउटा व्यक्ति समाजमा बाटो बिराएर अन्य विभिन्न लतमा लागेको हुन्छ। त्यसका पछाडि थुप्रै कारण हुन्छन्। त्यो कारणको निक्योल गरेर उनीहरूलाई लामो समयदेखि काउन्सिलिङ गरेर विभिन्न सिपमूलक तथा विभिन्न किसिमका कार्यक्रमहरू उनीहरूमा सञ्चालन गरेर समाजमा पुनर्स्थापित गराउनु अथवा उनीहरूलाई त्यो लतबाट छुटाउनु सानो काम होइन। यस्तै कार्यमा संलग्न रहेको असल छिमेकी नेपाल अन्तर्गतको नवजीवन परियोजनाको आवास गृहमा रहेर लामो समयदेखि आफू त्यही बसेर आफ्नो जीवनलाई पुनर्स्थापित गर्नुभएकी व्यक्तित्व पुष्पासँगको कुराकानी अबको क्रममा।
1: हजुर नमस्ते, मेरो नाम चाहिँ पुष्पा। हजुर, हाल चाहिँ म असल छिमेकी नवजीवन कार्यक्रममा कार्यरत छु। विगत 2.5 वर्ष भयो, किनभने नवजीवनमा चाहिँ म सुरुमा एउटा सेवार्थीको रूपमा आएको थिएँ। अनि त्यसको यहाँ आएको लगभग 3 महिनापछि नै अब अलिकति चेन्जेसहरू आयो, प्रोग्रामलाई बुझेँ, त्यहाँपछि अलिकति भोलिन्टियरली सपोर्ट गर्न थाले। अनि सपोर्ट गर्दा गर्दै यस अर्गनाइजेसनले भनौँ न भोलिन्टियर स्टाफको रूपमा चाहिँ राख्नुभयो। अनि अहिले चाहिँ आउटरिच मोबिलाइजरको रूपमा चाहिँ म अहिले काम गर्दैछु।
2: त्यति छिटो यहाँ आइसकेको समयको हिसाबले एकदमै छिटो तपाईँमा परिवर्तन आयो होइन? 3 महिनामै भोलिन्टियरको रूपमा हजुरले काम गर्न सुरुवात गर्नुभयो, कस्तो अवस्थामा आउनुभएको थियो?
1: सुरुमा चाहिँ अब मेरो जर्नीको कुरा गर्दाखेरि चाहिँ एकदमै कस्तो अब अरूलाई नै विश्वास नलाग्न सक्छ है। सुरुमा चाहिँ म यहाँ म चाहिँ रिहाब जाँदैछु भन्ने हिसाबले चाहिँ नि त्यो मलाई कति पनि थाहा थिएन। मलाई चाहिँ फ्यामिलीले झुक्काएर ल्याइदिनु भएको थियो। अनि आएको कति दिनपछिसम्म पनि म रिहाबमा छु भन्ने कुरा मलाई अझै राम्रोसँग थाहा थिएन कि। आजोस अनि बसे राम्रोसँगै बसिराछु अनि रिहाबमा आए पनि पछि रियलाइज भयो यहाँ अब काउन्सिलिङहरु भयो काउन्सिलिङमा बस्दाखेरि चाहिँ अब म राम्रै ठाउँमा छु ठिकै छ अब म खाने बानी थियो अब योबाट छुटकारा पाउनु पनि एउटा प्रोग्रेस नै हो जस्तो फिल हुन थाले के अब त्यो रूपमा चाहिँ म खासै थाहा भएर आएको चाहिँ होइन सुरुको एक दुई दिन त मैले स्टाफहरूलाई धेरै गाह्रो नै गराएँ है गराएँ मलाई यहाँ किन राखेको भन्ने अब हुन्छ नि त एकदमै अचानक नयाँ ठाउँमा पुग्दाखेरि त अनि गाह्रो थियो सुरुको अलि दिन गाह्रो थियो अनि त्यहाँपछि काउन्सिलिङमा बसिसकेपछि मेरो कुराहरू ओपनली थाहा भएपछि चाहिँ म राम्रोसँगै बसेँ
2: तपाईँ कसरी फस्नु भएको थियो कसरी त्यो नसा प्रयोग गर्नु
1: भएको थियो नसा चाहिँ यस्तो हो अब यो नसा भन्ने कुरा चाहिँ कस्तो हुँदो रहेछ भने एकदमै यसले मलाई खाओस् भनेर चाहिँ सुरुवात गर्ने कुरा होइन रहेछ है अब सुरु सुरुमा अब भनौँ न बाहिरको राम्रो लाइफ स्टाइल देख्ने एउटा आकर्षणको कुराहरू अनि साथी सङ्गतमा रमाइलोको कुराहरूबाट स्टार्टिङ भयो अनि एकदमै टिनेजमै बिहा भयो अनि टिनेजमा बिहा भइसकेपछि म फेरि बाहुन फ्यामिलीको अब अलिक फरक कास्टसँग बिहा भयो अनि घरमा अलिकति समय चाहिँ नि एक्सेप्ट भएन दुईतर्फ नै अनि त्यहाँपछि फेरि हामी श्रीमान श्रीमती उस्ता उस्तै एजको के हामी स्कुलको सेम क्लासमै पढ्थ्यौँ कि अनि घर बाहिरै छोडिदिनु भयो हाम्रो प्यारेन्ट्सले हामीलाई अनि बाहिरै बसेर स्ट्रगल गर्दै गर्दा बुढाबुढीको अब भाइब मिल्ने अब अलिअलि खाँदा साथीभाइसँग खाँदा रमाइलो हुने त्यहाँ रोकसेक गर्ने मान्छे कोही पनि भएन अनि काम पनि गरिन्थ्यो अनि हल्का फुल्का अब भनौँ न एल्कोहल भन्ने कुरा यस्तो रहेछ सिगरेट यस्तो भन्ने साथीहरू देख्दा नै त्यस्तै लाग्ने फेरि ग्रुपिङ नै त्यस्तै हुने अनि त्योबाट स्टार्टिङ भयो यो धेरै वर्ष अगाडिको कुरा हो अब सायद मेरो बिहा भएकै भइसक्यो हजुरको 14-15 वर्ष भइसक्यो अब त्यो 14-15 वर्ष अगाडिको कुरा त्यो एकदमै टिनेजमा स्टार्ट भएको कुरा अनि बिस्तारै पछि अब चाहिँ अब रमाइलो हुँदा नि खाने दुःख पर्दा नि खाने सुख पर्दा नि खाने अनि अलिअलि आफू चाहिँ नि फाइनेन्सियली इन्डिपेन्डेन्ट हुँदै गइसकेपछि अब झन् कसैको डर नहुने के अनि आफैले कमाछ आफैले खान्छ कसले के गर्छ भन्ने खालको चाहिँ नि त्यो खालको भावना अनि त्यो माथिबाट पनि अब यो नगर त्यो नगर भन्ने खालको पनि कुनै प्रेसराइज थिएन कि अनि त्यहाँ चाहिँ फुल्ली फ्रिडम भयो अनि त्यसरी नै स्टार्ट भयो भनौँ
2: अनि बिचमा फेरि विवाह भएपछि केही ग्याप भयो
1: विवाहपछि नि झन् दुईजना उस्ता उस्तै हामी त कपल भयो कि एकदमै क्लासमेटबाट अब कपल भयो नि त त्यहाँ अनि उहाँले पनि मलाई कहिले पनि अब त्यो कुराको लागि अझै पनि मैले कुनै पनि कुराहरू गर्छु भने इफ यु आर ओके विथ द्याट देन भनेर चाहिँ एकदम लेट इट बी भनेर छोडिदिने खालको होइसिन्छ अनि कहिले पनि नाइ नास्ति नै गर्छैन कि अब कहिले कहिले खाएँ नि हजुरले खाँदा मैले खानु हुँदैन भन्ने टाइपको होइन ल नि त यति खाऊ भन्ने दिने है अनि त्यसो गर्दा गर्दै त्यो एउटा बााउन्ड्रिज नै सेट भएन कि त्यो टाइममा त्यसरी चाहिँ बिस्तारै डिप्ली गयो भनौँ
2: अनि त्यसपछि भनौँ डिप्ली जाँदा जाँदै यहीँ आउनुभयो
1: यो त अलिकति यो लङ इयर्सको छ कि यसमा चाहिँ नि खाने फेरि बिचमा ब्रेकडाउन हुने फेरि खाने त्यो चाहिँ यो चाहिँ अप एन्ड डाउन भएछ कि यसको ल्याडर चाहिँ 81 खाएर 2-3 वर्ष 3-4 वर्षमा आइपुग्यो कुरा नि 9-10 वर्ष पछिको चाहिँ फरक छ फेरि सिनारी यो होइन त्यहाँपछि बिस्तारै अब पढाइ निरन्तरता गरियो घरमा एसेट भयो त्यहाँपछि आफ्नो बिजनेसहरू भयो अनि पछि मैले यसरी चाहिँ स्टार्टिङ चाहिँ मेरो कहाँ पछि भयो भने चाहिँ नि मेरो अब आफ्नो लागि सानो पनि बिजनेस थियो पोखरामै अनि त्यहाँ चाहिँ मेरो एकदमै ठुलो लस भयो कि अब अलिकति टिनेजकै बेलामा ठुलो लगानीमा एउटा बिजनेस ओपन गर्ने आइडिया आयो अनि बिजनेस ओपन पनि गरियो रन पनि गरियो केही वर्ष त थामियो अनि पछि अलि लङ इयर्स हुँदै गइसकेपछि चाहिँ नि त्यो धान्न गाह्रो हुने कि भनौँ न ब्याजको कुराहरू यताउता त्यो स्ट्रेस एकदम धेरै हुने अनि कहिले त निन्द्रै नलाग्ने के अनि त्यहाँपछि श्रीमानलाई नै मलाई त म निदाउनै सकिनँ भनेपछि उहाँ आफैले लिएर आइदिने कि त्यहाँ यति खाएर सुत रातभरि छतपटिन भन्दा खाएर सुत भन्ने त्यस्तो हिसाबले खाने भनौँ न अब त्यो लुकेर छुपेर भन्दा नि ओपनली खान थालियो कि अनि खान थालियो अनि त्यहाँपछि त्यो भित्रमा त धेरै छ वर्षको कुराहरू अनि बिस्तारै सबै कुराहरू अब त्यस्तै हुँदै गयो अब त्यो अलिअलि लुकेर सुरु गरेको कुराहरू अब चाहिँ ओपनली खान थालियो पहिला आफ्नो रुममा बसेर खाइन्थ्यो भने अब साथीहरूको माझमा नि खाने अब कहिले कस्तो अब केही अकेजनहरू परे यताउता बाहिर पार्टीहरूतिर गयो भने नि खाने त्यो ओपन के अब वाइन भनेको त लेडिजको लागि नर्मल हो भन्ने खालको त्यो थट्सहरू पनि पछि आउँदै गयो नि त अनि एकदमै नर्मल लाग्ने के त्यो कुराहरू अनि खाँदै जाँदाखेरि चाहिँ नि आफ्नो त्यो कुराहरू बढ्दै जाँदो रहेछ कि त्यसको त्यो मात्राहरू चाहिँ बढ्दै जाँदो रहेछ अनि अलि वर्षपछि अब अलि वर्ष त्यसरी नै भयो श्रीमानसँगै हुँदा हुँदा अनि पछि बिचमा उहाँको बाहिरको भिजा लागेर उहाँ चाहिँ बाहिर गएछ बाहिर गइसकेपछि फेरि त्यहाँ म टोटल्ली लन्ली भएँ कि टोटल्ली लन्ली भएँ अनि त्यहाँपछि त्यति बेला मसँग अब काम पनि नआए है अब श्रीमान विदेश गएपछि अब किन काम गर्नुपर्ने अब सबै कुराहरूबाट चाहिँ नि ब्रेकडाउनबाट सबै कुरा क्लोज गरेर बसेको होइन अब जे छ त्यसमै गुजारा गर्ने भन्ने हिसाबले अनि उहाँ गइसकेपछि नि फेरि त्यो भित्रबाट लन्दिनेस अनि के त साथी भन्दा मेरो अलिकति खाने है म्युजिकहरू सुन्ने त्यसमै इन्जोय गर्न थाले कि त्यसरी खाँदा खाँदा त पछि चाहिँ नि त्यो बिना अब निन्द्रै नलाग्नेसम्म भइसक्यो कि बरु अब पछि पछि त श्रीमानसँग बरु नबोली केही नै हुँदैन त्यो चाहिँ खानै पर्छ भन्ने टाइपको त्यो त्यस्तो खालको त्यो डिपेन्डेन्सी हुँदै गयो कि त्यसमा हो त्यस्तो भयो अनि यहाँसम्म आउँदाखेरि चाहिँ अब आफूलाई पो ठिक्क खाएछु जस्तो लाग्छ नि त है यहाँ के भएछ म कहीँ गएछैन खाएर कोहीसँग झगडा गरेको छैन कसैलाई केही भनेको छैन आफ्नै खाएछु आफ्नै घरमा बसेछु मैले कसलाई के गरेछु र भन्ने खालको फिलिङ हुँदो रहेछ तर बाहिरबाट हेर्ने मान्छेले त आफ्नो वाच गरिराखेको हुँदो रहेछ नि त बाहिरबाट चाहिँ खुट्टा लडबडाएको पनि देखिँदो रहेछ बोली थथराएको पनि सुनिँदो रहेछ होइन अनुहार रातो भएको पनि देख्दो रहेछ आफूलाई पो केही जस्तो लाग्दैन म नर्मलै छु जस्तो लाग्ने नि तर देख्ने मान्छेलाई चाहिँ अब त्यो कुरा त अब फ्यामिलीले बिस्तारै फिल गर्नुभयो अनि त्यहाँपछि श्रीमानकै सल्लाहमा चाहिँ मलाई यहाँ ल्याउने भन्ने चाहिँ सल्लाह भएको रहेछ अनि त्यति बेला चाहिँ उहाँ भएको ठाउँमै म जानको लागि प्रोसेसहरू पनि भइराखेको थियो अनि लगभग अब जाने कन्फर्म जस्तै भइसकेको थियो अनि अब उता जाने होला भन्दा त परिवार झुक्काएर यता लिएर दिनुभयो लिएर दिइसकेपछि सुरु सुरुमा अलिकति गाह्रो भयो फेरि
3: सोच्दै नसोचेको तपाईँले दिमागमा होइन
1: कहाँ म
3: जीवन जाने प्लानिङमा
1: भयो अब कहाँ म त उडिरहेको थिएँ नि हो बुढासँग है युरोप है जाने अब चाहिँ पुरा सिपमा डुल्ने होला कता कता घुम्न जाने होला दिमागमा त पुरा मेरो त रोमान्टिक सिनारीहरू थियो डाइरेक्ट ल्याएर अब यहाँ यसरी राख्दाखेरि त अलि दिन त मलाई गाह्रो भयो अनि पछि फेरि लाग्दै जान थाल्यो हुन त है अब यतिसम्मको मलाई चाहिँ एडिक्सन भइसकेको थियो कि अब मलाई बिहान उठ्ने बित्तिकै चाहियो कि कसरी हुन्छ अब चाहियो अलिकति नखाएछ भने त अब म अब सोच्नै नसक्ने के अब मेरो कामहरू घरको डेली काम पनि स्टार्ट गर्नै नसक्ने के अब अब अब वान प्याक अथवा टु प्याक खाएपछि चाहिँ अनि बल्ल मेरो घरको कामहरू पनि अब के हुन्छ बुहारी मान्छेको घरमा एउटा काम बिहान उठ्ने घर सफा गर्ने अब हाम्रो फ्यामिलीमा पूजा आजा हुन्छ है अब पूजा आजा गर्नुपर्ने ठाउँमा कहाँ पूजा आजा गर्ने है म त नास्तिको पनि भन्दै है अब त्यहाँ आफूलाई अर्कै कुराको धुन्छ नि धुन्छ अनि त्यस्तो चाहिँ अब अलिकति त्यो भनेको छ नि फ्यामिलीमा पनि रिलेसनहरू बिगार्ने कुराहरू हुँदै गयो क्या त्यसले अब ऊ भनेको छैन अब एउटा सभ्य बुहारी होइन अथवा सभ्य भाउजू होइन होइन अब ऊ चाहिँ सभ्य श्रीमती पनि होइन भन्ने छ अब मलाई पो थाहा छ मेरो श्रीमानले मलाई एलाउट गरेर खाएको उहाँलाई थाहा छ मैले खान्छु भन्ने कुरा तर मेरो फ्यामिली मेम्बरले त मलाई श्रीमान जतिको त भोगेको छैन नि उहाँहरूको लागि त त्यो कुरा चाहिँ एकदमै अर्कै खालको भयो कि अहिले चाहिँ नि मैले उहाँहरूको मलाई त्यो बेला चाहिँ मलाई कस्तो नबुझेको होला जस्तो लाग्थ्यो अनि अहिलेको समयमा यहाँ छु काम गर्दैछु म जस्तै अरू व्यक्तिहरू देख्छु कि मैले जस्तै पहिलाको जुन म थिएँ त्यो व्यक्तिहरू के भर्खरीको फ्रेसरहरू यहाँ देख्छु त्यो अब म यस्तो थिएँ है म पनि अनि मैले अहिले उहाँहरूलाई सम्झाउँछु नि त अनि त्यति बेला मलाई सम्झाएको कुरा मैले नि यसरी नै नबुझेको होला जस्तो लाग्छ कि अनि त्यहाँपछि यहाँ आयो अनि त्यहाँपछि राम्रो थियो काउन्सिलिङहरू एकदमै राम्रो हुने है अनि सबै कुरा आफ्नो मेन्टल्ली फिजिकल्ली हेल्थहरू पनि सबै राम्रो हुँदै आयो आइसकेपछि अब प्रोग्रामलाई बुझ्यो नि त हामीले जति प्रोग्रामलाई बुझिसकेपछि चाहिँ नि फेरि योभन्दा प्यारो ठाउँ कुनै नलाग्ने क्या अनि त्यहाँपछि अलिकति प्रोग्रेसहरू हुँदै गइसकेपछि अनि अलिकति भोलिन्टियरली काम गर्न थालेँ स्टाफहरूलाई अलिकति हेल्प गर्न थालेँ त्यस सँगसँगै स्किल लर्निङको कुराहरू कति धेरै स्किलहरू मलाई लाग्थेन म कहिले कुनै दिन म हामीलाई त अब अलिकति फरक लाग्छ नि त अब कपडा सिलाउने काम भनेको त हाम्रो काम होइन जस्तो छ नि त है अनि यहाँ जब टेलरिङ क्लास आयो है स्किल लर्निङमा अनि सुरुपटक मेसिन यस्तो चलाएर आफूले एउटा दुइटा कपडामा यस्तो यस्तो बुट्टा हानेको त कस्तो खुसी लागेको के कति ठुलो काम गरेँ नि त मैले त जस्तो फिलिङ भएको क्या है अनि त्यहाँपछि फेरि कटिङ क्लास आयो ठ्याक्कै त्यो बेलामा थ्री मन्थ्सको थियो अनि श्रीमान्सको चाहिँ नि कोर्स पुरा गरे त्यहाँ डिफ्रेन्ट आइटमहरू पनि सबै सिलाए अनि जति दिन चलायो जति दिन नयाँ चिज बनायो त्यति खुसी लाग्ने त्यति के ओहो आई मैले बनाएको जस्तो पटक पटक हेर्न मन लाग्ने है अनि त्यसले के बुझ्यो भने मैले व्यस्तताले चाहिँ हामीलाई त्यो एडिक्सनबाट चाहिँ नि टाढा लैजाँदो रहेछ है त्यहाँ व्यस्तता आयो त्यहाँ नयाँपन आयो नि त लाइफमा नयाँ कुरा सिक्यो अनि त्यो कुराले चाहिँ एकदमै साथ दिने अनि फरक फरक कुराहरूमा सिकायो भने कहिले के को बारेमा कहिले के को बारेमा अनि कहिले कस्तो आफ्नो माइन्डमा सोच्दै नसकेको स्टोरीहरू सुन्न पाउने है अब हामी घरमा नर्मल भएर बसेको अहिले कसले सुन्छ रिकभरीको स्टोरी है हामीले सुनिँदैन नि त हो नि अब अहिले म यसरी बोलेछु अब कतिले सुन्नु होला कतिले नसुन्नु होला होइन अब इभन त्यो ठाउँमा म भएको भए हिजोको दिनमा मैले पनि कहिले सुनेको थिइनँ सुन्दैन नि त मान्छेहरूले सुने पो थाहा हुन्छ त है अनि कस्तो सुन्ने बानी भयो कि सुन्ने बानी भयो रमाइलो लाग्ने अनि आउटिजहरू जाने आउटिजहरू जाँदाखेरि अब अलिकति अस्त व्यस्त दिदी बहिनीहरू देख्दाखेरि ओहो है जस्तो लाग्ने मनबाटै के अनि उहाँहरूलाई सम्झाउन नि फेरि मुखमा कस्तो आफूले फिल गरेको कुराहरू मुखमा कस्तो मजाले शब्दहरू पनि आउने क्या सम्झाउनुको लागि आउने है अनि त्यहाँबाट एकजनालाई यो त राम्रो होइन नि अब यस्तोमा त हामी त्यस्तो हुनुहुँदैन भनेर एकपल्ट त्यस्तो भने है भनेर त अनि उहाँहरू मोटिभेट भएको देखेर झन् खुसी लाग्ने कि मैले गर्दामा चेन्ज भएको त्यस्तो हुने कि अनि कतिजना अब रिहेबिलिटेसनको लागि त मान्छेहरू खासै रेडी हुँदैन नि त अब त्यसमा पनि फिमेलहरू होइन आफ्नो इच्छाले आउनेहरू त कमै हुन्छ अनि उहाँहरूलाई कहिले कहिले फिल्ड भिजिटमा भेट्दाखेरि अब भेटिन्छ हामीले बाहिर फिल्ड भिजिटमा धेरै दिदी बहिनी भेट्छु है त्यो बेलामा पनि भेट्न थालेँ भेट्दाखेरि एक दुईजना बहिनीहरू भेट्यो अनि यस्तो सेयरिङ गर्यो कुरा गर्यो है रिहेबिलिटेसनको बारेमा कुरा गर्यो भने उहाँहरू एकदमै उत्सुक भएर सुनिदिने है ल न दिदी है मैले नि अनि त्यहाँबाट आफ्नो सिक्रेट कुराहरू सेयरिङ गर्ने क्या अब सिक्रेट कुराहरू सेयरिङ गर्ने अनि आई म त विश्वासिलो व्यक्ति पनि रहेछ है आखिर मसँग कुरा सेयरिङ गर्न सकेँ म त विश्वासिलो व्यक्ति पनि रहेछु है केही न केही देखेर मसँग सेयरिङ गर्यो नि त है औ म त हिजोको दिनमा मलाई कसैले ट्रस्ट गर्ने थिएन नि त है जब म चाहिँ नि अर्को लाइफमा थिएँ मलाई त कोही नचिनेको मान्छेले पनि ट्रस्ट गरे त नि त्यो एकदम त्यो कुराहरूले एकदम उत्साह दिने के अनि फिल्डमा जाने काम गर्न अनि काम गर्न मन पर्न थाले क्या मलाई फेरि फिल्डमा म त अब एक दुईजना चेन्ज भएको देखेर एक दुईजना मोटिभेट भएर है उपचारमा आएको देख्दा त मलाई त एकदमै खुसी लाग्यो कि जे होस् एउटा सानो सेयरिङले चाहिँ जस आफू सँगसँगै म अनि मान्छेहरूले भन्नुहुन्छ है अरूको सेयरिङ सुनेर झन् आफू मोटिभेट हुने के अब त्यो लाइफतिर फर्किन मन नलाग्ने के पहिला घरभित्रै बसेर ड्रिङ्क गरिन्थ्यो आफ्नो घरभित्र गएर आफ्नो टोलको मात्रै कुरा थाहा हुन्थ्यो अब अब के हिँड्न थालिसकेपछि एज अ स्टाफ काम गर्न थालिसकेपछि चाहिँ नि मेरो सिटीमा के भइराखेको रहेछ भन्ने कुराहरू देख्न थाले है मेरो सिटीमा चाहिँ के भइराखेको छ नि सिटीमा अनि त्यो दिदी बहिनीहरूसँग हामी पहिला कहिले पनि त बोल्दैन उस्तै पारि हामी बाटोमा तर्केर हिँडिन्थ्यो है अब झन् खोजी खोजी कुरा गर्न थालेँ मैले त अनि मलाई मेरै रिकभरीले सिकाएको हो त यो कुरा भन्ने कि एकदम भित्रभित्र धेरै कुरा सोच्ने खेलाउने टाइपको मान्छे म है कुरा अनि कस्तो उहाँहरूले कहिले काहीँ यस्तो नम्बर दिएको हुन्छ नि ल ठिकै छ अब कुनै दिन अब यस्तो केही आवश्यक पर्यो भने कुरा गर्न मन लाग्यो भने फोन गर न भनेर यसो नम्बर दियो भने अनि फोन बज्यो कि एक दिन है फोन बजेको देखेर दिदी म रिहाब आउन चाहन्छु भने मैले अस्ति गरेको त्यति कुराले बहिनीलाई रिहाब आउन मन लाग्यो मलाई झन् खुसी लाग्यो अनि आउनुभयो कतिजना आउनुभयो आएर राम्रो पनि हुनुपर्छ उहाँहरूको लाइफ देखेर म झन् मोटिभेट हुन्छु कि आफ्नो सेयरिङले आफ्नो सानो एउटा भनौँ न परामर्शले चाहिँ अर्काको लाइफ चेन्ज गर्न सक्नु योभन्दा ठुलो कुरा केही पनि होइन एडिक्सनले मान्छे कति देशसम्म पुगिरहेको छ है अनि मलाई अहिलेको समयमा चाहिँ मेरो यो काम मलाई एकदमै प्यारो लाग्छ कि अनि त्यो सँगसँगै अब यहाँ पनि अफिसमा पनि सबैजनाले एकदमै राम्रो गर्नुपर्छ भन्ने उत्साह दिने है आफूलाई त पुतली जस्तै लाग्छ होइन त्यो भन्नाले त्यो कति धेरै कुराहरू जितेको महसुस हुने कि
3: हजुर
1: रिकभरिङ लाइफ भनेको त यस्तो है भन्नाले नर्मल मान्छेको भन्दा त झन् रिकभरी लाइफ त झन् रमाइलो रहेछ नि त होइन
2: अरू नर्मल व्यक्तिहरूले त यो नशामा जो फस्छ नि त्यो सोझो व्यक्ति फस्ने अरे कि बाटो मान्छेले त एकचोटि थाक्छ यो त गलत हो भनेर जान्छन् जो सोझो छ साथीलाई विश्वास गर्छ अथवा उसले अघि भन्नुभयो नि तपाईँले त्यो सहन सक्नु भएन होइन त्यो आफूले गरेको लगानी ओहो म यस्तो भयो के गर्ने होला भन्ने भएर लिनुभयो नि त होइन त्यसले गर्दा गर्दै सोझो व्यक्ति फस्ने हो यस्तैमा मैले छलफल गर्दाखेरि साथीहरूले भन्नुभएको कि अनि उहाँहरूले के भन्नुहुन्थ्यो भने त्यो एकचोटि त्यहाँ पुगेर फर्केको व्यक्ति जब रिकभरिङ नवजीवन पायो नि त्यो व्यक्तिले कहिल्यै पनि फेरि त्यो व्यक्तिहरूलाई जज गर्दैन के होइन होइन उसलाई चाहिँ एकदमै आक्षेप लगाउने हुन्छ नि त यस्तो उस्तो भनेर अघि आए नै प्रसङ्ग हामीले देख्यौँ भने गर्छौँ उसले कहिल्यै जज गर्दैन यस्तो पनि लाइफ यो नर्मल रूपमा लिन्छ भन्नुहुन्थ्यो
3: हुँदो रहेछ
1: एकदमै भन्नाले किनभने आफू पनि त्यही बाटोहरू गुज्रेर आएको हो नि त है मैले म हरेक पल्ट त्यस्तो व्यक्तिहरूलाई जब भेट्न जान्छु मैले उहाँहरूलाई भेट्न अगाडि उहाँले आफ्नो परिचय दिनुभन्दा अगाडि नै मैले त्यहाँ पहिला पुस्तालाई देख्छु कि है अनि समयमा म यहाँ नआइपुगेको भए सायद म पनि यहीँ हुन्थेँ कि है मेरो कन्डिसन पनि यही हुन्थ्यो कि अब ठिक छ उहाँलाई चाहिँ ब्याक गर्न सकिन्छ है ल कहिलेकाहीँ त डर लाग्छ नि है कोही त एकदम जङ्की डर लाग्दोहरू हुन्छ अब कति त महिला दिदीबहिनीहरू अब अरू दाजुभाइहरू पनि भएको ठाउँमा बसेर नि नर्मली युज गरिराखेको हुन्छ होइन एल्कोहल मात्र नभए अब जस्तै ब्राउन सुगर ड्रग्स अनि यो ट्याब्लेट्स खाने अब दिदीबहिनीहरू पनि हुनुहुन्छ होइन उहाँहरूको माझमा गइन्छ नि त कहिले त डराउनु पर्ने हुन्छ नि त हामी बसिराखेको किन आएछ भने पिट्यो भने के गर्ने जस्तो लाग्छ नि त कहिलेकाहीँ है तर म चाहिँ यस्तो हाँस्दै जान्छु है अनि हेलो नमस्ते म हजुरसँग एकछिन कुरा गर्छु है भनेर कस्तो मजाले वेलकम गरेर कुरा गर्नुहुन्छ कि एकदम वेलकमिङ हुने कि अनि एकछिन उहाँले त्यो वेलकम गरेको देखेपछि फेरि है उहाँहरू म जस्तो त हो नि भने है अनि आफ्नो कुरा सेयरिङ गरेपछि उहाँले मैले जस्ट एउटा कुरा सोधेको हुन्छु उहाँले चार पाँचवटा कुराहरू भन्नुहुन्छ कि अनि त्यो भनेको चाहिँ उहाँहरू ओपन हुन सक्नुहुन्छ कि अनि मलाई कस्तो पनि लाग्छ भने अब जो एडिक्ट मान्छे छ नि अब नर्मल मान्छेहरू एडिक्टहरूसँग बोल्दैन कि है त्यहाँ बाटोमा बसेर त्यहाँ कोही खाइराखेछ केटी झुलेर बसेछ भने त उसलाई कोट्याउनु कोही जाँदैन कि तर हामी यो क्षेत्रमा काम गर्छौँ अनि त्यहाँ बाटोमा हिँड्दा त्यस्तो कुनै व्यक्ति देखियो मैला देखियो भन्यो भने एकछिन त हेर छोडिदिउँ उसको लाइफ भनेर अगाडि कटेर गइन्छ नि तर औ त्यहाँ पुग्ने बेलासम्म मन चाहिँ हेतेरि एकचोटि त कुरा गर्छु भनेर जस्तो हुन्छ म फर्केर आएर कुरा गर्छु क्या खिने गर्ला र है फर्केर आएर कुरा गर्छु अनि यस्तो कोटाए हेलो बहिनी अथवा दिदी है आमा अब कस्तो हुनुहुन्छ है कुरा गरे किन यहाँ बस्नुभएको किन के भयो भनेर है कुरा गर्दाखेरि कोही त त्यहीँ रुनुहुन्छ है अनि कोहीलाई है यस्तो भने जाम च्याखाम भन्छु त्यहीँ साइडमा बस्यो च्या खायो अनि आफ्नो कुराहरू सेयरिङ गर्नुहुन्छ कहिले कहिले हामी बाटोमा हिँडेर हामीले गरेको सानो सेयरिङ अनि एडिक्टेड मान्छे जो चाहिँ नसामा झुलिराखेको छ त्योसँग चाहिँ नर्मल मान्छे गरेर कोटाएर बोल्दैन कि है ऊ झुलिराखेको छ केही मतलब अथवा हान्ला भन्ला कसैले है पिट्ला भन्ला कोही त रफ पनि बोल्नुहुन्छ है सुन्नै नसक्ने है एकछिन चुप लाग्नुहोस् त मेरो कुरा सुन्नुहुन्छ भनेपछि अनि आ भन्नुहोस् त भनेर त्यो हामीले जस्तो खालको चाहिँ नि उहाँहरूसँग व्यवहार गर्छौँ उहाँहरूले दिने प्रतिक्रिया मात्रै रहेछ त्यसरी गएर झुलिराख्नुहोस् एउटा यहाँ यस्तरी कोट्टाएर हुन्छ उहाँले पनि हिर्काउनुहुन्छ नि होइन गएर नरम भएर बोलेपछि त उहाँले पनि फेरि त्यो पोलाइट खालको प्रतिक्रिया दिने क्या अनि त्यो कुरा पनि मेरो लागि प्र्याक्टिस गरेँ क्या जोसँग पनि एउटा इमोसनल्ली चाहिँ अलिकति चाहिँ नि पोलाइटनेस पनि मेडिसिन रहेछ क्या पोलाइटनेस चाहिँ मेडिसिन रहेछ पोलाइटनेसले चाहिँ नि त्यहाँ चाहिँ सम्बन्ध बिल्डअप गर्दो रहेछ क्या अनि नेक्स्ट डे पनि त्यही बाटो हिँड्यो भने उहाँले चिन्नुहुन्छ मलाई नानी भन्छ कसैले दिदी छिकोनुहुन्छ भन्नुहुन्छ बोलाउनुहुन्छ आउनु न हिजो चिया खाएर गएको आज चिया खुवाउँछु भन्नुहुन्छ है होइन आज खानु मैले भन्नु खोजेको थिएँ कि अलिकति चाहिँ नि दुर्व्यसनीहरूलाई हेर्ने नजरिया फरक अनि उहाँहरूलाई गर्ने व्यवहारले चाहिँ नि उहाँले दिने प्रतिक्रिया पनि गलतै आउने अनि तर उनीहरूसँग अलिकति नम्र र भद्र व्यवहार गर्यो भने उहाँहरूले पनि गर्नुहुन्छ सबैको केसमा त्यो लागु नहोला तर प्रयास गर्यो भने 100 मा 98 जना राम्रै हुनुहुन्छ कि मलाई
2: चाहिँ त्यस्तो लाग्छ भनेपछि त नवजीवनमा आएपछि तपाईँले नयाँ जीवन नै पाउनुभयो
1: एकदमै मजाले पुरै नयाँ जीवन नै हो आफ्नो लाइफलाई हेर्ने जुन चाहिँ एउटा पोइन्ट अफ भ्यू नै पुरै चेन्ज भयो नि त कुनै समयमा अब एकदमै आफ्नो रियल के मनभित्रको कुरा गर्नुपर्दा अब म बाहिर जाने प्रोसेसमा थिएँ भनेर भने नि त है म यतिसम्म एल्कोहलमा डिपेन्डेन्सी भइसकेको थिएँ कि अनि मेरो श्रीमानले त थाहासम्म खान्छु भनेर है अनि उहाँले मलाई चाहिँ अब भिजाको प्रोसेसहरू भयो यताउता भयो टिकटहरूको सबै कुराहरू एकदमै रेडी थियो कि मेरो है हजुर सबै रेडी थियो अनि मलाई चाहिँ मनमा एउटा डर के प्लेनमा रक्सी दिन्छ कि दिन्न होला
3: त्यस्तो आउने
1: म यहाँबाट एयरपोर्टसम्म यताउता गरेर जसरी भयो नि पानीको बोतलमा हुन्छ कि केमा एउटा राम्रो थर्मसमा भयो नि हालेर खाँदै जान्छु अनि एयरपोर्टमा प्लेनमा छिरेर उहाँ ल्यान्ड हुने बेलासम्म रक्सी पाउँछ कि पाउँदैन होला, नत्र त म त थरथर कान्छु है। म त्यो कन्डिसनमा थिएँ नि त, म त्यतिसम्म डिपेन्डेन्सी भइसक्यो है। अनि त्यो बेला सम्झिन्छु कि अहिले कहिले कहिले त झ्याउला छ है, एकदमै यहाँ यस्तो भन्ने यस्तो हुन्छ। अनि मैले फेरि त्यो दिन सम्झिन्छु कि त्यो दिन रियलाइज गरेको त्यो फिलिङ भर्खरै ताजा जस्तो लाग्छ कि। अनि अब अहिले त त्यस्तो छैन नि त, विदाउट त्यो पनि बाँच्न सकिँदो रहेछ है। हात खुट्टा कामै छैन त, यही ठिक छ नि त है। त्यो त त्यो रिकभर हुन त धेरै टाइमै लागेन नि त, त्यसको लागि त एक महिना पनि लागेन नि भनौँ न। एउटा फिजिकल्ली एउटा राम्रो मेडिकेसन पाएर अनि राम्रोसँग वास्ता पाएर अनि टाइमिङको खानाहरूले चाहिँ नि हाम्रो बडी पुरै चेन्ज हुँदो रहेछ नि त। मेरो मेन्टालिटी के, अब त्यो नभएसम्म मेरो खुट्टा अब चल्दैन होला जस्तो मलाई लाग्ने कि। अब प्लेनमा रक्सी दिन्छ कि दिनु होला, अब म कुन चाहिँ एयरवेजको टिकट काट्यो होला त्यसमा चाहिँ नि त्यहाँ वाइन एल्कोहल केही उपलब्ध छ कि छैन होला, पुरा गुगल गरेर खोज्ने के हुन्छ नि। अब कस्तो यो कुरा चाहिँ मैले खासै सेयरिङ नगरेको मनभित्रको कुरा आज कुरामा
3: होइन, त्यतिसम्म खोज्दो रहेछ भनौँ न मनले।
1: अब त्यहाँ मनलाई बुढासँग भेट्ने खुसी भन्दा पनि अब त्यो पाउला कि नपाउला भन्ने दुःख के, त्यो त्यो चिन्ताले सताउने के। अरू कुरा सबै त ठिकै छ, त्यो पाइन्छ कि पाइँदैन भन्ने खालको। अब उहाँ पुगिसकेपछि झन् आफ्नो बुढा फगाइहालिन्छ, यति खानु पर्यो भन्ने होला, अनि बुढासँग भएपछि त दुई चार उसमा त छोडिएला नि भन्ने। अब त्यो छोडिन्थ्यो छोडिन्थेन, झन् बढी खाइन्थ्यो, अब त्यो गएपछि नै थाहा हुन्थ्यो, सायद खाइन्थेनै होला। झन् युरोप जस्तो ठाउँमा एकदम फ्रिडम छ है। अनि म त त्यो टाइम गएको भए सायद म उता पनि झुटिराखेकै हुन्थ्यो होला।
3: अहिले भनेपछि सही टाइममै आउनु भएछ।
1: अनि पहिला चाहिँ अब सबै कुरा बिग्रियो जस्तो लाग्ने, अनि अहिले चाहिँ त्यो कुराहरूलाई फर्केर हेर्दाखेरि चाहिँ नि गड टाइमिङ इज गुड टाइमिङ भन्ने कुरामा चाहिँ मलाई विश्वास लाग्छ क्या। अनि यो चाहिँ भन्छ नि भगवान्को समय चाहिँ एकदमै राम्रो समय कि, उहाँले निर्धारण गरेको समय रहेछ कि। त्यो बेलामा मेरो बिग्रियो भनेर चाहिँ मलाई एकदम रिग्रेट हुने, मलाई ल्याइदिने मान्छेहरूप्रति म एकदमै रिसाउने के, अलिकति परिवारमा चाहिँ सम्बन्धहरू राम्रो हुन सकेन सायद, हुन्छ नि नेगेटिभ धेरै आउँछ नि त हामीलाई होइन आयो। अनि तर अझै चाहिँ बुझ्दै आउँदाखेरि चाहिँ अब बाहिर गएर नि हेल्थै गुड छैन भने त के गर्ने त बाहिर गएर। पहिला त आफू बलियो हुनु पर्यो नि त बाहिरको ठाउँमा, त अर्काले यतिकै खान दिँदैन है। भोलि अब जस्तै राम्रै श्रीमती भए पनि अब बानी नै खतम छ भने त को श्रीमानले कतिसम्म चाहिँ खपेर राख्छ त नि, सायद होइन भुइँ पुगेको भयो भने खाना खाँदा डिभोर्सै पो भइसक्थ्यो कि। एटलिस्ट नवजीवनको बसाइले गर्दा अहिले भनौँ न श्रीमान श्रीमतीको सम्बन्ध पनि राम्रो छ है। त्यो कुरामा धेरै कुरा लुटियो मेरो जस्तो लागेको थियो, तर अहिले फेरि सबै कुरालाई सोच्दा बुझ्दा चाहिँ नि त्यो लुटेको होइन रहेछ, त्यो भन्छ नि केही कुरा पाउनको लागि केही गुमाउनु पर्छ भने जस्तो। त्यो समयले चाहिँ गुमाउन त मैले खासै गुमाएको भन्दिनँ त्यसलाई है, समय लाग्यो अलिकति गाह्रो भयो तर चाहिँ पाउनु पर्ने भन्दा दोब्बर तेब्बर कुराहरू चाहिँ मैले पाइराखेको छु जस्तो लाग्छ कि। अहिले
3: जस्तै आउने बित्तिकैदेखि नै कति पनि खाना पाउनु भएन
1: यहाँ चाहिँ नि पाइँदैन हजुरको, तपाईँको गेटबाट इन्ट्री भएपछि अफिसमा आउँछ चेक इन हुन्छ अनि त्यहाँबाट
3: एकदमै गाह्रो भयो।
1: अनि दुई चार दिन गाह्रो गाह्रो दुई चार दिन होइन एक हप्ता जस्तो त मैले भने नि, यहाँ जुन चाहिँ स्टाफ ड्युटीमा बस्नुहुन्छ उहाँलाई मैले निकै सताए। अनि कहिले कहिले चाहिँ नि तल सेयरिङहरू हुँदाखेरि मैले आफ्नो सेयरिङहरू गर्ने गर्छु बहिनीहरूसँग स्टाफहरूसँग पनि, अनि हाँस्नुहुन्छ सबैजना दिदीले यस्तो गर्नुभयो त्यो भनेर है। जस त्यो सेयरिङ पनि अहिले अरूको लागि मोटिभेसन भइरहेको छ। त्यो
2: जस्तै नसारहित भएर यहाँसम्म आइपुग्दाखेरि अहिले त तपाईँका योजनाहरू बुनिन्छन् होला कि होइन, अब के गर्ने होला भावी योजना
1: हजुर। अब उमेर पनि अलिकति 30+ भइसकेपछि चाहिँ अब एउटा जे हुन्छ आफ्नो फ्यामिली बनाउने है त्यो कुराहरूतिर अलिकति ध्यान जाँदो रहेछ कि। अब श्रीमान श्रीमती सँगै हुने अनि अब आफ्नो एउटा फ्यामिली बनाउने हो कि अब अझै बनाउने तर अझै दुई चार वर्ष चाहिँ अझै आफू बलियो हुने कि भन्ने चाहिँ योजना छ। किनभने केही पनि कुराको लागि चाहिँ ढिला चाहिँ हुँदैन रहेछ राम्रो सुरुवातको लागि, यो कुरा पनि बुझेँ। पहिला त लौ सबै बित्यो, अब 30 पटिसक्यो, अब मैले अब परिवार स्टार्ट गर्न सक्दिनँ होला, अब यस्तो होला त्यस्तो होला बुढी भए जस्तो खालको धेरै फिलिङहरू आउने कि। अनि अनि अहिले चाहिँ देख्छ नि त कतिजना दिदीहरू कस्तो 35-40 बल्ल बिहा भइरहेछ है, अनि त्यो हेर्दा त म त बच्चै छु अब फेरि मेरो स्टार्ट गर्ने हो भन्ने अनि योजना छ। अब आफ्नो श्रीमानसँगै हुने, अब कति समय लाग्छ श्रीमानसँगै हुने, अनि एउटा परिवार बनाउने, एउटा राम्रो गृहिणी हुने, अनि त्योभन्दा पनि एकदम आमा बन्ने रहर के
0: पुष्पा एउटा समाजको उदाहरणीय पात्र हुनुहुन्छ। उहाँको कुराकानीबाट पनि यहाँले पक्कै पनि जानकारी पाइसक्नु भएको छ। एउटा व्यक्तिलाई हौसला, ऊर्जा, सकारात्मक सोच उहाँहरूलाई प्रोत्साहन गरियो भने यो नशाबाट छुट्न सकिन्छ र समाजमा छुट्टै पहिचान बनाउन सकिन्छ। पुष्पा अहिले समाजमा छुट्टै पहिचान बनाएको व्यक्तित्वको रूपमा आफू परिचित हुँदै जानु भएको छ। थाहै नपाई उहाँलाई त्यस आवास गृहमा बस्ने महिला दिदी बहिनीहरूले खोज्न थालेका छन्, उहाँसँग खुल्न थालेका छन्। उहाँलाई उनीहरूसँग खुल्दा रमाइलो लाग्छ। उहाँले त्यो आवास गृह भित्रका मात्रै होइन बाहिर त्यस्तै दिदी बहिनीहरू देख्नुभयो भने पनि उहाँको ध्यान त्यतातर्फ केन्द्रित हुन्छ। यस्तै आवास गृहमा बसिरहनु भएकी 24 वर्षीय एक किशोरीको कुराकानी सुनौ है त।
4: नवजीवनमा आएपछि म आफूले आफूमा एकदम परिवर्तन पाएको छु होइन। बाहिर हुँदाखेरि नसाको तारमा हिँड्थे भने अहिले चाहिँ सक्ने भएको छु, नसा बिना पनि नसा रहित भएर बस्न सक्ने भएको छु।
5: अहिले जस्तै कति भयो यहाँ आउनुभएको?
4: म आएको अहिले मैले बुझ्न त धेरै पहिलाबाट बुझेको हो, तर पनि म आएको चाहिँ अहिले 2 महिना जति भयो।
5: तपाईँ आफै आउनुभयो कि तपाईँको परिवारले?
4: म चाहिँ आफै आएको, आफ्नो सेल्फ विलिङमा आएको।
5: आफै आउनुभयो? तपाईँलाई भनेपछि योबाट छुट्न पाए हुन्थ्यो भन्ने भइरहेको
4: थियो? हजुर, योबाट कसरी छुट्ने, कसरी अगाडि बढ्ने भन्ने सोचाइ आएको भए चाहिँ म आफै आएको।
5: त्यस्तो सोचाइ नसाको बेलामा आउँथ्यो कि अरू बेलामा आउँथ्यो?
4: नसा खाँदा त मलाई कसैको पनि मतलब हुँदैन थियो होइन। अब त्यही हो, आज खाछ भने भोलि कसरी खान्थ्यो हुन्थ्यो। अनि बिस्तारै म बिरामी पनि हुन थालेँ, आफूले आफूलाई कमजोर पाउन थालेँ। आफ्नो घर स्थिति परिवार हेरेर पनि अनि म यहाँ आएँ, आफूले आफूलाई बचाउन भनेर, आफ्नो जीवन परिवर्तन गर्न भनेर चाहिँ म यहाँ आएको।
5: हजुर, 2 महिनामा यति धेरै चेन्ज
2: अब यसमा त साथी भाइ भन्दा नि आफ्नै परिवारको कारणले हैन
4: आफ्नै परिवारको कारणले पनि हो अनि साथी संगतले गर्दा पनि हो किनभने त्यो टाइममा मलाई साथ दिने कोही भएन नि परिवारहरू सबै आफ्नो आफ्नो बाटोमा लाग्नु भयो मैले पनि खुलेर भनेन म यो गर्दैछु त्यो गर्दैछु त्यो खाँदैछु भनेर अनि साथीहरू पनि सबै त्यस्तै हुनुहुन्थ्यो साथीहरू खाइदिउँ भने चाहिँ नहुन्छ खाने भन्ने साथीहरू हुनुहुन्थ्यो अझै नै हुनुहुन्छ आफ्नो ठाउँमा त्यो ठाउँमा चाहिँ अझै पनि हुनुहुन्छ युज गरिरहनु भएको अझै पनि
2: अनि पैसाको लागि अरू के गरियो
4: पैसाको लागि मैले चाहिँ घरमा मात्र हो मैले गरेको भनेको घरमा ब्ल्याकमेल गरेको हो अनि साथीहरूसँग लाग्ने साथीहरूको घरमा पनि झुट बोलेर पैसा मगाउने अनि अब साथीहरूले त्यो गर्न चाहिँ चोरी डकैती यताउति त्यो नराम्रो चिज चाहिँ मैले केही पनि गरेन होइन त्यस घरमा चाहिँ मैले एकदमै धेरै सताएँ मेरो घरबाट नै गर्नुहुन्थ्यो पैसा घरबाटै दिनुहुन्थ्यो
2: वरिपरिको समाजले चाहिँ कसरी हेर्थ्यो त्यस्तो थाहा
4: पाएन वरिपरिको समाजले पनि मलाई अब हेर्ने नजर सबैले एउटै हुँदैन होइन उहाँहरूले चाहिँ डिग्रीको भत्केको हुँदैन रहेछ किनभने म पहिला केटा जस्तै भएर पनि हिँड्थेँ कपाल छपाल काटेर मलाई हेर्ने नजर पनि छुट्टै थियो यो चाहिँ अब अर्कै रहेछ भनेर चाहिँ भन्नुहुन्थ्यो अनि केटा जस्तै भएर हिँड्ने केटासँगै हिँड्ने त्यस्तो गरेर खान्थेँ मैले मेरो साथीहरू केटी साथीहरू चाहिँ धेरै भएन केटा साथीहरू हुनुभयो धेरै अनि सोच्ने सोचाइ र नजरभित्र त म पस्न सक्दिनँ उनीहरूले सोच्ने चाहिँ मेरो बारेमा नराम्रो नै सोच्नुहुन्थ्यो
2: यहाँ आइपुग्दा चाहिँ कस्तो अवस्थामा हुनुहुन्थ्यो तपाईँ
4: म चाहिँ कस्तो अवस्थामा थिएँ भने म एकदमै बिरामी भएर होइन एकदमै म आइसियुमा बसेको थिएँ अनि आइसियुमा बस धेरै खाएको कारणले गर्दा चाहिँ म आइसियुमा बसेको थिएँ अनि एकदम बिरामी हुने सोचाइ पनि नराम्रो आउने अब एक हप्ता बिरामी भएर ठिक भयो भने अर्को हप्ताबाट फेरि बिरामी हुने त्यस्तो अवस्थामा चाहिँ म यहाँ आएको थिएँ
2: अहिले यहाँ आएपछि त तपाईँ आउँदा र अहिलेमा चाहिँ के फरक पाउनुहुन्छ तपाईँ आफूले आफूलाई
4: म अब पहिलाको भन्दा नि अहिले चाहिँ अब मैले आफूले आफूलाई बुझ्ने भएको छु आफ्नो परिवारलाई बुझ्ने भएको छु परिवारले कस्तो अवस्थामा मलाई साथ दिनुभएछ होइन के तरिकाले सोचेर राख्नु भयो रहेछ भन्ने चाहिँ मैले बुझेको छु अनि आफूमा पनि एकदम चेन्ज पाएको छु म यसरी बोल्न पनि सक्थेन होइन कसैको अगाडि सेयर गर्न सक्थेन तर अहिले चाहिँ आफ्नो हृदयबाट नै आफू सुध्रिन पर्छ अब चाहिँ नराम्रो भएर हिँड्नुहुन्न आफ्नो परिवारलाई धेरै छलखपट गरेर राख्नुहुन्न होइन सोचाइ नै अर्कै भएको छ सोचाइ परिवर्तन भएको छ
2: यो नवजीवनबाट हजुरलाई चाहिँ कसरी यो अवस्थासम्म ल्याउनका लागि प्रयासहरू भइरहेको
4: नवजीवनबाट मलाई यो अवस्थासम्म ल्याउनलाई एकदमै आफूले आफ्नो यो नवजीवनको स्टाफहरूले एकदम सङ्घर्ष गर्नुभएको छ राम्रो कुरा सिकाउनुहुन्छ टाइम स्पेन्ड गर्ने टाइम के हो भनेर टाइमको भ्याल्यु के हो भनेर सिकाउनु भएको छ होइन टाइम कसरी स्पेन्ड गर्नुपर्छ आफ्नो परिवारलाई कसरी राम्रो सोध्नुपर्छ के राम्रो के नराम्रो भनेर सबै सिकाउनुहुन्छ होइन यहाँको क्लासेसहरू पनि एकदमै राम्रो हुन्छ एजुकेसनहरू होइन अनि यहाँको हामीलाई सिकाउने तरिकाहरू राम्रो छ मोटिभेट गर्नुहुन्छ सम्झाउनुहुन्छ बुझाउनुहुन्छ नयाँ नयाँ कुराहरू सिकाउनुहुन्छ अनि बाहिरको कुरा सोच्ने टाइमै हुँदैन
2: भनेपछि सिप मूलक तालिमहरू पनि
4: सिकाउनुहुन्छ
2: पहिला त्यो समय जति बेला तपाईँ युज गर्नुभयो अहिले सम्झिँदा यत्रो वर्ष लस्ट भयो भन्ने लाग्छ
4: एकदमै एकदमै लाग्छ पढाइ पनि छोडे होइन अब मैले चाहिँ पढाइ चार वर्ष छोडेर पनि पछि फेरि 19 कन्टिन्यू गरेँ अनि 19 कन्टिन्यू गरिसकेपछि अनि म यहाँ आएको चार वर्ष चाहिँ लस्ट भयो फेरि पढाइमा पनि अनि पढाइ छोडेर अनि फेरि कन्टिन्यू गरेँ अनि 9-10 पास भयो अनि आएँ यहाँनिर
2: अब तपाईँको भनौँ न अब नसारहित भएर यहाँसम्म आइपुग्दाखेरि त तपाईँ आफ्नो प्रयास पनि भयो होइन अब भावी योजना यस्तो गर्छु भन्ने केही बनाउनुमा
4: हजुर अब चाहिँ के गर्ने अब चाहिँ यहीँ बसेर आफूले आफूलाई अझै यो भन्दा पनि अझै परिवर्तन गरेर राम्रो भएर यहाँको दिदीहरू जस्तै भएर दिदीहरू जसरी बस्नुभएको छ आफू राम्रो भएर नसारहित भएर बस्नुभएको छ म पनि त्यही गर्न चाहन्छु अनि आफू राम्रो भएपछि आफ्नो स्वास्थ्य राम्रो भएपछि आफ्नो परिवार राम्रो हुन्छ अनि मलाई त्यो हिजो छ्याछ्याछुथु गर्ने समाज राम्रो हुन्छ त्यो समाजको अगाडि चाहिँ केही गरेर देखाउनु मन छ देखाउने छु होइन यतिको आइपुगेको छु आफूमा
2: कस्तो राम्रो प्रयास गर्यो भने त हुँदो रहेछ नि त है
4: हजुर प्रयास गरे भने सबै हुँदो रहेछ
2: आफूमा आत्मविश्वास हुनु पर्यो म सक्छु भनेर भनेर तपाईं जस्तै यसरी नै नशामा लाग्नु भएको साथीहरूलाई के भन्न चाहनुहुन्छ?
4: सबै कुरा चाहिँ नशा होइन, सबै कुरा चाहिँ नशा होइन, किनभने हाम्रो परिवारले हामीलाई बनाउनलाई एकदम सङ्घर्ष गर्नुभएको छ। आफ्नो परिवारलाई बुझ्ने कोसिस गरौँ, आफ्नो स्वास्थ्य भनेको सबैभन्दा ठुलो कुरा हो होइन। नशामा लागेर दुनियाँले नराम्रो भन्ने, दुनियाँको नजरबाट नराम्रो हुनुभन्दा नशा छोडेर आफ्नो नजर अनि दुनियाँको नजर बदल्नु होला। यो नशामा चाहिँ नलाग्नु होला। नशाले धेरै कुराहरू नराम्रो बनाउँछ, एक त आफ्नो स्वास्थ्य अनि आफ्नो परिवार अनि आफ्नो सम्बन्धहरूलाई छुटाउँछ। त्यो कुरा चाहिँ कदापि नगर्नु होला। आफूले आफूलाई चेन्ज गर्ने अवसर पाउँछ, त्यो अवसरलाई बुझ्नु होला।
0: नशाले सम्बन्ध चिन्दैन, नशाले नचिन्छ बुवा आमा, नशाले नशा मात्रै चिन्छ, उहाँले प्रयोग गरेका ती वस्तुहरू मात्रै चिन्छ। नशा लिनको लागि जे पनि गर्न, झूठ बोल्न पनि तयार भएकी एक किशोरी यति बेला आफ्नो जीवनलाई छुट्टै तरिकाले जिउने सोच बनाउनु भएको छ। हामीले बहिनीका कुरा सुनिसकेका छौं, अब सुनौ अर्की यस्तै किशोरी हुनुहुन्छ, उहाँले पनि आफ्नो नाम बताउन चाहनु भएन। समाज यस्तै छ, चिन्यो भने महिलालाई अझै बढी आक्षेप लगाउँछ। यी सबै हाम्रा समाजका पात्रहरू हुन्। ती पात्रहरूलाई घृणा होइन, समाजमा धेरै थरी फूल फुलेको छ, धेरै रंगका फूलहरू फुलेका छन्। ती सबै फूलहरू समाजमा रमाएर फुल्न पाउनुपर्छ। कुनै फूलको रंग फरक हुन्छ, कुनै फूलको रंग फरक हुन सक्छ। गोडमेल, मलजल र पानीको अभावमा फूलको रंग बदलिन सक्छ, फल कम दिन पनि सक्छ। त्यसकारणले यस्ता गतिविधिमा फसेका दाजुभाइ दिदीबहिनीलाई हेला होइन, उहाँहरूलाई माया गर्नुपर्छ, उहाँहरूलाई प्रेरणा दिनुपर्छ र छुटाउनको लागि प्रयास गर्नुपर्छ। यस्तै अर्को बहिनीको कुरा सुनौ है त।
2: आउँदाखेरि अलि हालचाल राम्रो थिएन, अलि दुर्विसनीमा आएको थिएँ, अहिले राम्रो भएको छु। दुर्विसनीमा आएको थिएँ
5: हजुर,
2: रक्सीहरू चुरोटहरू खान्थे अनि तिनीहरू नै खान्थे।
5: कसरी खस्नु भयो नि?
2: साथीहरूको सङ्गतले गर्दा, दसमा पढ्दा पढ्दै साथीहरूले चुरोट खान सिक्यो अनि त्यसपछि उनीहरूकै सङ्गतले गर्दाखेरि मैले पनि खान थालेँ। त्यही कारणले अहिले त्यो कुलतमा फसेको।
5: लामै समय खानुभयो?
2: हजुर, लामै समय भयो, 3-4 वर्ष जति खाएँ।
5: त्यति बेला खाँदाखेरि त केही थाहा हुन्थेन होला?
2: त्यति बेला खाँदाखेरि त्यति थाहा हुन्थेन, खाने रमाउने मात्रै सोचे हुन्थ्यो। अहिले चाहिँ नखानु हुँदो रहेछ, स्वास्थ्य रहनुपर्छ, आफ्नो शरीरलाई राम्रो बनाउनुपर्छ भन्ने थाहा भयो नि त। जब यहाँ आएँ तब आफ्नो शरीरलाई राम्रो बनाउनुपर्छ, स्वास्थ्य राख्नुपर्छ भन्ने थाहा भयो। सबै त्याग्नुपर्छ, सबै खाने चिज होइन बाहिरी चिजहरू भन्ने थाहा भयो। त्यो चिजहरू लागु परेर खानु हुँदैन, आफ्नो शरीरलाई हेल गर्छ भन्ने थाहा भयो नि त। त्यही कारणले चाहिँ अब
5: अहिले भनौँ न, तपाईँ त्यति बेला आउँदा र अहिलेको अवस्थामा चाहिँ तपाईँ आफूमा चाहिँ के परिवर्तन पाउनुभएको छ?
2: पहिला बाहिर खाएर मात्र रमाइलो हुन्थ्यो भन्ने सोच्थ्यो भने अहिले भित्र यहाँ ऱ्याबमा बस्दाखेरि नखाँदा पनि त्यतिकै रमाइलो हुँदो रहेछ भन्ने थाहा भयो। पहिला खाएर मात्र रमाइलो हुन्छ, बाहिरी दुनियाँमा अब साथीहरूसँग हिँड्दा रमाइलो हुन्छ, खाँदा रमाइलो हुन्छ मात्र सोच्थ्यो। अहिले यहाँभित्र बस्दाखेरि नखाँदा पनि त्यतिकै रमाइलो हुँदो रहेछ, साथीभाइहरूसँग त्यतिकै गफ गर्दा पनि रमाइलो हुँदो रहेछ, नखाँदा पनि त्यतिकै भित्र रमाइलो हुँदो रहेछ भन्ने थाहा भयो। अनि त्यसपछि पहिला खाएर हिँड्थ्यो भने अहिले नखाइकन बस्न सक्ने भयो। अहिले खाएको छैन, नखाए पनि खुसी भएर बसेको छु। सबै त्यागेर अहिले आफ्नो स्वास्थ्य राम्रो भएको छ।
5: सुरुमा आउँदा त गाह्रो भयो होला है?
2: हजुर, एकदमै गाह्रो हुन्थ्यो।
5: एक हप्ता जति
2: गाह्रो हुन्थ्यो, नखाँदाखेरि याद आउँथ्यो, खामखाम हुन्थ्यो।
5: अहिले जस्तै नवजीवनले तपाईँलाई यो अवस्थासम्म ल्याउनु भएको छ होइन, अब तपाईँहरूलाई चाहिँ जस्तै नवजीवनले यो अवस्थासम्म ल्याउनका लागि यहाँ के कस्ता कार्यक्रमहरू हुन्छन्, के प्रयास गरिरहेको?
2: यहाँ कार्यक्रमहरू धेरै हुन्छ, हामीलाई नखानको लागि धेरै बुझाउनको लागि कार्यक्रम हुन्छ है। हामीले कुलतबाट निस्किने प्रक्रियाहरू धेरै गर्नुभएको छ, यहाँ मान्छे नयाँ नयाँ स्टाफहरू आउनुहुन्छ है, आउनुहुन्छ हामीलाई बुझाउनुहुन्छ, यो खानु हुँदैन, यो खाँदा यस्तो हुन्छ भनेर बुझाउनुहुन्छ, क्लास दिनुहुन्छ हामीलाई, क्लासमा पढाउनुहुन्छ। नवजीवनले लागु पर्दा त खानु हुँदैन, लागु पर्दा त खाएर हामीलाई यस्तो हुन्छ उस्तो हुन्छ भनेर बुझाउनुहुन्छ। अनि दुर्व्यसानी भएर दुर्व्यसानीमा पुगिन्छ भनेर भन्नुहुन्छ, त्यो छोडेपछि राम्रो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ, आफ्नो शरीरलाई ख्याल राख्नुपर्छ भनेर सिकाउनुहुन्छ। हजुर, नसा भनेको यो खाएर के हुने वाला केही पनि छैन आफ्नो सब परिवार टुटिन्छ आफ्नो सम्बन्ध टुटिन्छ भएको सम्बन्ध टुटिन्छ साथीभाइहरूबाट नि एकछिनको मात्र रमाइलो मात्र सोच्छ साथीभाइहरूसँग एकछिनको रमाइलो मात्र हो जीवनभरको रमाइलो हुँदैन नसा खाएर आफ्नो शरीर पनि लथलिङ्ग भइन्छ दुर्व्यसनीमा पुगिन्छ दुर्व्यसनी भएर लथलिङ्ग भएर बस्नुपर्ने अवस्था हुन्छ कसैको है त्यस्तो हुन्छ भन्ने सोचेको छु र त्यो खाएर केही हुनेवाला छैन त्यो खाएर मानिसहरू नराम्रो भएको छ कतिको सम्बन्ध टुटेको छ घरबार बिग्रियो छ लथलिङ्ग भएको छ त्यही कारणले गर्दा अनि त्यही कारणले गर्दा कतिको ज्यान घुमाएको छ कतिको ज्यान गएको छ कोही रोएर जिन्दगी कटाउनु परेको छ त्यस्तो हुन्छ त्यही भएर नसा परेर चाहिँ खानु हुँदैन भन्ने बुझेको छ जस्तै यो नसामा फस्नु हुने व्यक्तित्वहरू तपाईँहरू जस्तै होइन व्यक्ति कोही त्यसपछि लाग्नु भएको छ भने उहाँहरूलाई केही सन्देश दिनुहुन्छ उहाँहरूलाई नखानै भन्छु म त अब नसा पर्दा त खाएर एकछिनको रमाइलो मात्र सोच्ने होइन आफ्नो जिन्दगी जीवनभरको रमाइलो सोच्न पर्छ सोचेपछि है अब त्यो एकछिनको रमाइलो भने कि एक दुई दिन रमाइलो हुन्छ भोलि बिहान त्यही साथीभाइले यी यो त्यही यस्तो खाँदो रहेछ उस्तो खाँदो रहेछ भने उनीहरूले हेर्न थाल्छ त्यस्तो हुन्छ साथीभाइ भनेको अब त्यस्तो खान थालेपछि साथीभाइहरू त्यही छिनको लागि मात्र मिल्न आउँछ उनीहरूले खाइन्जेसम्म पैसा भन्दैछ मात्र रमाइलो सोच्छन् होइन नभएपछि यस्तो उस्तो भन्छ त्यही भएर नसा पर्दा चाहिँ खानु हुँदैन भन्ने सोच आउँछ मलाई चाहिँ नसा पर्दा
6: हट्टाकट्टा अत्यन्त स्वस्थ जिउडाल देखिने बहिनी जसलाई देख्ने बित्तिकै मैले उहाँ कुनै बेला नसामा फस्नु भएको थियो भन्दा मलाई पत्यारै लागेन कुरा गर्दै जाँदा उहाँले त धेरै किसिमका नसाहरू प्रयोग गर्नुहुँदो रहेछ समाजमा धेरै उतार चढाव विभिन्न कारणले नसा प्रयोग गर्न थाल्नु भएकी बहिनीसँगको अबको क्रममा कुराकानी
7: अहिले चाहिँ म हाउस वाइफ नै छु घरै बच्चा हेर्ने मसली
8: बच्चा कतिवटा बच्चा
7: बच्चा चाहिँ मेरो दुईटा हो दुईटा बाबुहरू छ एउटा चाहिँ 7 वर्षको एउटा चाहिँ 2 वर्षको
2: पहिलाको लाइफतिर थोरै फर्कौँ होइन तपाईँ आफूले सम्झिँदाखेरि कसरी सम्झिनुहुन्छ पहिला
7: एउटा कुरा त मलाई यो सम्झिन नै मन लाग्दैन है भन्नु पर्दा चाहिँ मलाई एकदम रिग्रेट फिल हुन्छ कि त्यो कुराहरूलाई सम्झिँदाखेरि चाहिँ म किन यस्तो भएको होला यस्तो नभएको भए कुराहरू चाहिँ आउँछ दिमागमा
8: मैले पनि सुनेको होइन
2: त्यो स्टेज पार गरेर गएको व्यक्ति होइन उसले चाहिँ अब जुन व्यक्ति देख्छ नि त्यसलाई जज गर्दैन अरे कि होइन त्यो त एउटा कारणले कुनै त्यसको पछाडि धेरै कारणहरू हुन सक्छन् साथी सङ्गति होला होइन परिवारको अवस्थाले होला तपाईँ चाहिँ कसरी फस्नुहुन्छ
7: म चाहिँ एउटा कुरा चाहिँ हाम्रो चाहिँ घरमै युज गर्नुहुन्थ्यो कि मेरो मामाले युज गर्नुहुन्थ्यो अब हुन त मामाले लाला खाखा भनेर हामीले त्यसरी खाएको त होइन तर जुन घरको त्यो वातावरण हुन्छ नि त त्यो वातावरणले गर्दा पनि हो एउटा त अब फ्यामिली प्रब्लम पनि भयो त्यही कारणले अब साथी सङ्गिनी त्यस्तै त्यस्तै भएर नै त्यो खाना पुगेको हामी चाहिँ 25 वर्ष लागेको थियो है 25 वर्ष हो अहिले चाहिँ म आजभन्दा म 14 वर्ष थिएँ त्यतिखेर चाहिँ
8: सानो उमेरमा होइन
7: हजुर
8: के के युज गर्नु
7: मैले भयो जति सबै युज गरेँ होला
8: है
7: हजुर
8: अनि केबाट सुरु गर्नुभयो
7: नर्मल्ली चुरोटबाट नै सुरु गरेको
8: अनि बिस्तारै
7: बिस्तारै बिस्तारै स्टेप बाई स्टेप सर्दै गयो
8: के के युज गर्नुभयो
7: रक्सी गाजा अब दबाईहरू इन्जेक्सन ब्राउन सुगर तर मैले ब्राउन सुगर चाहिँ धेरै युज गरेन इन्जेक्सन नै गरेँ धेरै चाहिँ
8: तपाईँ यहाँ आउँदाखेरि कस्तो अवस्थामा आउनुभएको
7: यहाँ रियाबमा आउँदाखेरि त म त एकदम त्यतिखेर एज पनि सानै थियो अब मसाले गर्दाखेरि त एकदम मान्छे नै पागल जस्तो चाहिएको जस्तो भएर नै आइयो यहाँ आउँदा चाहिँ
2: त्यो बेलाको सम्झिँदा त भनौँ न 14 वर्षको उमेर कतिमा पढ्दै हुनुहुन्थ्यो होला है
7: म त्यतिखेर 7 कक्षामा पढ्दै थिएँ
8: 7 कक्षामा
7: साथीभाइहरूले नै युज गर्नु साथीभाइहरूले नै
8: स्कुलमा
7: स्कुलमा त होइन
5: बाहिरको साथीहरू स्कुल मजा हुन्थेन त्यस्तो साथीहरू चुरो खाने साथीहरू थियो तर त्योभन्दा माथि चाहिँ थिएन
8: घरमा खासै निगरानी हुन्थेन
5: निगरानी भन्दा पनि

0: मेरो पनि यो ड्याबबाट कसरी हुन्छ भाग्ने र गएर खाने त्यति मात्रै ध्यान थियो मेरो दिमाग.
1: कति महिना जति त्यस्तो भयो?
0: कति महिना भन्दा पनि म त यहाँ ड्याबमा त धेरै बसिनँ होला, म तिनचोटि भागेको यो ड्याबबाट है. पहिला यो ड्याब तलपट्टि थियो, त्यतिखेरको टाइममा चाहिँ म तिनचोटि भागेको, त्यस्तै एक महिना जति बस्यो होला म राम्रोसँग बसेँ. त्यहाँ भन्दा धेरै बसिनँ.
1: रेगुलर नभागिकन बस्यो भने त अब एक दुई महिनामै काम हुँदो रहेछ नि है.
0: हो, त्यतिखेर अब म कन्टिन्युली बसेको भए चाहिँ सायद राम्रो हुन्थ्यो होला. नबसेको भएर पनि यस्तो भयो भन्ने नि हुन्छ आफूलाई.
1: के खाउँ खाउँ हुने भनौँ न, कति बेला यहाँबाट भागौँ अनि त्यसपछि
0: यहाँ बस्दाखेरि चाहिँ जतिखेर नि त्यही हुने. अब मौकामा चाहिँ हेर्ने, अब को ड्युटी गरेको दिदीहरू अब कहाँ हुनुहुन्छ कता हुनुहुन्छ भनेर यसो हेऱ्यो, आँखा छल्यो कहाँबाट भाग्ने ठाउँ छ भनेर, अनि यसो हेरेर अनि भागिहाल्यो.
1: त्यति बेला सबैलाई परिवारले ल्याउनु माथि
0: परिवारले नै ल्याएको. मेरो हजुरआमा हुनुहुन्छ, हजुरआमाले नै ल्याउनु भएको मलाई.
1: अनि मुख्य कारण चाहिँ के हो जस्तो लाग्छ तपाईँले युज गर्ने देखासेखी अथवा?
0: मुख्य कारण चाहिँ एउटा त अब देखासेखी पनि हो, एउटा पारिवारिक समस्या नै भएर पनि हो. त्यही नै हो पारिवारिक समस्या भन्दा नि अब हामी चाहिँ सानैबाट हजुरबा हजुरआमासँग हुर्केको हो. हामी दाजु बहिनीहरू चाहिँ हाम्रो मम्मीहरू चाहिँ बाहिर हुनुहुन्थ्यो. अब हामी त्यस्तो धनी परिवारको पनि होइन, एकदम गरिब पनि होइन, ठिकै खाना लाउन नै पुगिरहेको थियो है. अब त्यस्तै त्यस्तै नै भएर नै अब बाबुआमाहरूको कति ठुलो भूमिका नै हुँदो रहेछ कि त्यसमा, हजुरबा हजुरआमाहरूभन्दा पनि. हुन त उनीहरूले हामीलाई माया गरेको हो, केही कुरामा कमी पनि दिनुभएको होइन, तर पनि आमा बाउ पनि चाहिँ रहेछ भन्ने कुरा चाहिँ महसुस भयो त्यतिखेर.
1: भनेपछि त्यति बेला धेरै भोगियो
0: होइन,
1: धेरै नै भोगियो. अनि जस्तै त्यति बेला त्यो प्रयोग गर्दाखेरि महिलालाई हेर्ने दृष्टिकोण फरक पाउनु भयो परिवारमा पनि?
0: परिवारमा पनि र यो बाहिरी समाजमा पनि धेरै फरक पाए.
1: हजुर,
0: केटा मान्छेले खाँदाखेरि चाहिँ अब है, केटा मान्छे हो,
1: खाना सुहाउँछ बिग्रियो भने नि
0: उनीहरू त अब दाग लाग्दैन. अब केटी भनेको त एउटा माटोको भाँडा जस्तै हो, यसरी फुटेपछि जोडिनु मिल्दैन भने जस्तै हो भन्ने कुराहरू पनि हुन्थ्यो, अहिले पनि छ समाजमा.
1: अहिले चाहिँ तपाईँले यसरी परिवारमा बसिरहँदाखेरि नवजीवनले के दिए जस्तो लाग्छ, नयाँ जीवन दियो जस्तो लाग्छ?
0: नवजीवन भनेको नै एउटा नयाँ जीवन हो है. एउटा कुरा, म खाएरै मर्छु भन्ने मान्छेहरू पनि एकचोटि यहाँ आइसकेपछि ए यो कुरा यस्तो रहेछ भन्ने कुराहरू चाहिँ उनीहरूलाई चाहिँ महसुस हुन्छ.
1: के गराउनुहुन्छ यहाँ?
0: यहाँ त अब तालिमहरू हुन्छ है, सिलाइ बुनाइहरू, अब अरूहरू पनि हुन्छ. सिक्ने कुराहरू चाहिँ थुप्रै हुन्छ यहाँनिर.
1: त्यसले पनि भुल्ने काम हुन्छ,
0: त्यसले पनि अब भुल्ने काम हुन्छ, माइन्ड डिस्टर्ब हुँदैन, अब एउटा कुराहरूमा फोकस हुन्छ. प्रोग्रामहरू हुन्छ लाभ औषधकै बारेमा, अब फ्यामिलीको बारेमा पनि हुन्छ. अब हामीले कति फ्यामिलीलाई कस्तो दुःख दियौँ, के भयो भन्ने कुराहरू, राम्रो नराम्रो सबै कुराहरू चाहिँ यहाँ चाहिँ हामीले बुझ्न सकिन्छ. आफूले नबुझेको कुराहरू, एक्सपिरियन्स नभएको कुराहरू एक्सपिरियन्स हुन्छ, आफूलाई बुझिन्छ कुराहरू.
1: अहिले जस्तै हुन त तपाईँ त फर्किसक्नुभयो होइन, अहिले परिवार सम्हालिराख्नु भएको छ, अहिले त्यो दिन सम्झिँदा कस्तो लाग्छ तपाईँ?
0: अहिले त्यो दिन सम्झेर चाहिँ म चाहिँ त्यही दिनमा जान पाए नि हुन्थ्यो, किनभने म त्यस्तो बाटोमा जान्थेन, म राम्रोसँग पढ्थेँ होला भन्ने चाहिँ हुन्छ मलाई.
1: अहिले जस्तै अहिले पनि झन् यो बढ्दो छ कि, विभिन्न कारणले होइन, समाजमा पनि धेरै समस्याहरू उत्पन्न भएका छन्. ती समस्याका कारणले पनि नसा प्रयोग गर्ने, यो त फेरि यो उमेर समूह भन्ने पनि हुँदैन होइन, त्यस्तो व्यक्तिलाई केही सन्देश दिनुहुन्छ तपाईँ?
0: मेरो भनाइ चाहिँ के हो भन्दाखेरि, अब यो लागु औषध अनि रक्सी चुरोट गाँजा साँझा खाएर यस्तो केही फाइदा हुन्न आफूलाई.
1: नसा भनेको यो लागु औषध
0: खाने मात्रै नसा होइन कि, अब मान्छेलाई जुवा तास खेल्ने, कसैलाई गेम खेल्ने है, कसैलाई अब के गर्ने नसाहरू हुन्छ होइन. अब मान्छेले समाजमा चाहिँ नसा भनेको चाहिँ लागु औषध मात्रै हो भन्ने बुझ्छ होइन, तर त्यो चाहिँ होइन. नसा भनेको धेरै थरीको हुन्छ, आफूले चाहिँ कति गर्ने के गर्ने कुराहरू चाहिँ थाहा हुनुपर्छ आफूलाई होइन. मेरो सजेस्ट चाहिँ आफ्नो भविष्य चाहिँ यसरी खेर नफाल्नु, अन्धकार नभन्नु. आमा बाउको

0: कुराहरू पनि सुन्नुपर्छ कति भए है, यस्तो खाएर चाहिँ छैन, जिन्दगी नै छैन, अब एकचोटिको चोर सधैँको चोर भने जस्तै यसको पनि एउटा छाप बस्छ मान्छेलाई, मान्छे सुध्रिन पनि टाइम लाग्छ, यो लागु खाएर छोडेपछि सुध्रिने टाइममा पनि अब धेरै क्राइसिसहरू भोग्नुपर्छ हामीले होइन, कति कुराहरू फेस गर्नुपर्छ, त्यो भएर अब यस्तो बाटोमा हिँड्नु भन्दा त नहिँडेकै राम्रो। चुनौतीहरू भन्दा पनि अब आफूसँग खासै पैसा पनि नहुने, अब घर परिवारबाट पनि पैसाहरू नदिने, अब त्यसरी नै कहिले मोबाइल बेच्ने, कहिले अब साथीहरूकै मोबाइल बेचेर अब बोर्डरसम्म जाने, फेरि बोर्डरबाट अब त्यहाँ त सस्तोमा पाइने के अरे, अब सस्तोमै लिएर आउने एकैचोटि, यहाँ ल्याएर अलिअलि बेच्ने महँगोमा, आफूले पनि खाने, अब आफूलाई पैसा पनि हुने, त्यस्तो कुराहरू पनि भयो।
1: साथी हुनुहुन्थ्यो, टिमै थियो,
0: मिल्नेहरू थियो, एक दुईजना मिल्नेहरू चाहिँ हुनुहुन्थ्यो साथीहरू, अनि अरू त नहुँदाखेरि पनि अब सुई हान्न नपाउँदाखेरि चाहिँ अब त्यही दबाईहरू किनेर खाने, त्यस्तोहरू पनि गरियो।
2: अनि त्यो सँगसँगै केही इलिगल कामहरू भयो कि भने?
0: त्यस्तो इलिगल कामहरू भन्दा पनि त्यस्तो त त्यही सामानहरू ल्याएर बेच्ने, त्यतिसम्म किनबेच चाहिँ भयो, त्यहाँभन्दा माथि चाहिँ त्यस्तो चाहिँ केही पनि भएन। त्यो क्रममा चाहिँ हामीलाई पुलिसले पनि समातेर लिएर गयो, कति बस्नु पर्यो त्यहाँभित्र पनि, त्यहाँभित्रको पीडाहरू पनि छुट्टै नै छ।
1: धेरै नै
0: पढ्न त यस्तो एक दुईचोटि दुई तिन रात दुई तिन महिनासम्म चाहिँ म दुई तिनचोटि नै बसेँ, तर एकचोटि चाहिँ म लामो समयसम्म बसेँ, लगभग म 36 महिनासम्म बसेँ कारागार। त्यहाँ बस्दाखेरिको अब पीडा पनि छुट्टै हुन्छ, त्यति के भन्ने अब भनेर साध्य नै छैन,
2: छुट्टै विभेद होला होइन, यस्तो गर्ने महिना भएर यता पक्कै होला
0: होइन, त्यस्तो हुँदैन। त्यहाँभित्र चाहिँ अब महिलाहरू बस्ने ठाउँ पनि छुट्टै हुन्छ, अब यो लागु औषध केस मात्रै हुँदैन, अब त्यहाँ छुट्टै धेरै थरीको केसहरू हुन्छ, सबैको बस्न चाहिँ एक ठाउँमा बस्ने हो, तर त्यस्तो भेदभाव चाहिँ हुँदैन, सबै कैदीबन्दीहरूलाई चाहिँ एउटै व्यवहार गर्ने, त्यसरी धम्काउने पिट्ने राख्ने भन्ने हुँदैन त्यस्तो।
2: यो त पक्कै पनि परिवारमा एक खालको बेमेल पनि भयो होला यसले होइन, कस्ता कस्ता समस्याहरू आए परिवारमा?
0: परिवारमा पनि अब मान्छे भएर पनि यस्तो खाएर त्यस्तो ठाउँमा पुगेको भन्ने कुराहरू अब समाजले हेर्ने, फलानाको छोरी त यस्तो हो अरे, उस्तो हो अरे, यस्तो ठाउँमा गयो अरे भन्ने कुराहरू पनि सुन्नमा आइपुग्यो है। त्यही माथि अब यो लागु औषध खान्छ अरे केटीले भन्ने बित्तिकै मान्छेको नियत पनि नराम्रो हुन्छ कि, न खाए पनि त अब जस्तो खायो नि आफ्नै तरिकाले खाए पनि अब मान्छेले सोध्ने चाहिँ है, यस्तो खालको केटी हो यस्तो, हुन त अब नसाले मान्छेलाई जे पनि गर्न बाध्य बनाउँछ होइन, तर त्यो कुराहरू चाहिँ कति कुराहरू चाहिँ अब यस्तै खाने मान्छेहरूले नै बुझ्छ जस्तो लाग्छ मलाई।
2: त्यो खाने मान्छेले बुझ्छ भन्दा नि अझै बढी त भन्नु न, जसले युज गरिसकेछ, जस्तै तपाईँ अहिले नर्मल लाइफमा फर्किसक्नु भयो, त्यस्तो व्यक्ति देख्दा फेरि तपाईँलाई जज आउँदैन होला कि, यसले किन खायो होला, छ्या यस्तो भन्ने हुँदैन होला।
0: मलाई त्यस्तो भन्दा पनि अब कोहीले त अब साथीले मैले खाइदिउँ खाइदिउँ भनेर खानेहरू पनि हुन्छ होइन, कोही पैसाले मात्तेकोहरू पनि हुन्छ, कोही अब त्यस्तै समस्याले नै गर्दाखेरि त्यो खाना पुगेको हुन्छ। र अहिलेको जेनेरेसनमा चाहिँ पैसाले भएर अरूको झिकासिकी गरेर है मैले यो खाएँ भने चाहिँ अलिकति म ठुलो जस्तो फिल हुन्छ, स्ट्रङ भए जस्तो लागेर खान्छ होला जस्तो लाग्छ कि मलाई अहिलेको बच्चाहरूले चाहिँ।
3: उहाँहरूका कुरा सुन्दा लाग्छ, जानेर होइन कोही नसामा पर्ने, आज खाऊ भोलि खाऊ खाँदा खाँदा त्यो बिना बाँच्नै नसक्ने समय आउन थाल्छ। नसा नसा नै हो, रमाइलोको लागि होस् अथवा साथीभाइको लैलैमा लागेर होस् अथवा केही दिन मात्रै खान्छु एकछिन त हुने भनेर होस्, नसाले कदापि राम्रो गर्दैन। त्यसकारण नसाबाट छुटेर स्वस्थ जीवन जिउनु हामी सबैको कर्तव्य हो। लागु पदार्थ दुर्व्यसनबाट बाहिर आएका व्यक्तिहरूलाई समाजमा पुनर्स्थापित गर्न बहुआयामिक प्रयास गरिरहेको जुन नवजीवन परियोजनाले केवल उपचार मात्र गर्दैन, परिवार, समुदाय, सरकार, निजी क्षेत्र र सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै उहाँहरूलाई पुनर्स्थापित गर्न प्रेरित गर्दछ। यसलाई दुर्व्यसनमा फँसेका भनेर हेर्नुभन्दा पनि उपचार र परिवर्तनको अवसर पाएका नागरिकहरूका रूपमा सम्मान र विश्वास दिनु नै सफल पुनर्स्थापनाको आधार हो। लागू औषध दुर्व्यसनबाट बाहिर आएका व्यक्तिलाई जीवनभर दुर्व्यसनीमा फसेका भनेर हेर्नुभन्दा पनि उपचार र परिवर्तनको अवसर पाएका नागरिकका रूपमा सम्मान र विश्वास दिनु नै सफल पुनर्स्थापनाको आधार हो। समाजले अवसर दिएमा उनीहरू पनि जिम्मेवार, उत्पादक र सम्मानित जीवन बिताउन सक्छन् भन्दै कार्यक्रम समय सन्दर्भको समय सकिएको छ। आजको कार्यक्रम हामीले असल छिमेकी नेपाल अन्तर्गतको वर्षा परियोजना अन्तर्गतको नवजीवन आवास गृह मा रहेका दिदी बहिनीहरूसँग छलफल गर्यौं। उहाँहरूको अनुभव उहाँहरूकै आवाजमा सुन्यौं। आजलाई कार्यक्रम यति नै। भोलि फेरि हामी सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हेर्नु साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807615947 9857325575।
6: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
5: वा, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी

प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 98460 66 642 98 60 41 081।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। बाकीलाल स्पोर्ट्स दुग्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-1-61-62-983, 98-5-60-52-855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स भुक्त विशाल बजार।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98-460-59-581,
2: 98-1-65-15-475।
1: मठ मन्दिर,
5: गुरुकुल,
1: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530508, 0615898।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: Studio time. It's 9.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आजदेखि 3 दिनसम्म थप पानी पर्ने सम्भावना, पर्सि सोमबारसम्म नै सावधानी अप्नाउन आग्रह। डडेलधुरामा जीप दुर्घटना, दार्चुलाका 2 जनाको मृत्यु, 3 जना घाइते। नागरिक आन्दोलनका लडाकू देवेन्द्र राज पाण्डेको निधन, प्रति गगन थापाको श्रद्धांजलि। राष्ट्रले लोकतन्त्रको सजग पहदार गुमाएको भनाए। र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इङ्ल्याण्ड खेल्दै। औसुनो पुरा समाचार। आजदेखि 3 दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ। गैरातदेखि नै मनसून थप सक्रिय भएसँगै काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परिरहेको छ। पानी पर्ने क्रम सोमबारसम्म नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम विभाग सञ्चय अधिकारीका अनुसार हिजो अस्तिका तुलनामा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका थोरै ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको छ। आइतबार सोमबार पनि मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। मुसलधारे र आरी घोप्टे वर्षाले ग्रेगेन बहाव, बाढ़ी पहिरो तथा भूछेयाको जोखिम हुने भएकोले विशेष सावधानी अपनाउन र यात्रा गर्नुपूर्व पनि मौसम र सड़कको अवस्थाबारे पूर्व जानकारी लिन मौसमविदले आग्रह गरेका छन्। मौसमका जानकार उज्जवल उपाध्यायले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकोले लामो दूरीको यात्रा नगर्न फेसबुक मार्फत सुझाव दिएका छन्। भीमदत्त जहाज मार्ग अन्तर्गतको अर्ने डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खरस्याङ खानमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दरगढ़ीबाट दार्चुलातर्फ जाने गरेको सुपप्र 01001J 1850 नम्बरको बोलेरो जीप आज बिहान करिब 2 बजेको समुदायमा दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको हो भने चालक सहित 3 जना घाइते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा दार्चुलाको अपी हिमाल गाउँपालिका 1 का अन्दाजी 45, सुगुन लयनथाङका र सोही ठाउँका अन्दाजी 28 वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरीकारले डडेलधुराका सूचना अधिकारी भास्कर चन्द्रले जानकारी दिनुभयो। प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मारमा गाउँपालिका 50 वर्षीय अमरसिंह ठगुन्ना र अपी हिमाल गाउँपालिका 1 का 35 वर्षीय सरस्वती लोथ्याल रहेका छन्। यसै गरी जीप चालक बैतडीकी दिलासैनी गाउँपालिका 2 का अमृत घडेरी तथा घाइते छन्। घाइते 3 जनाको डडेलधुरा अस्पताल उपचार भइरहेको छ। नागरिक अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। शुक्रबार साँझ 7:40 जाँदा काठमाडौँको विशाल नगरस्थित निवासमा पाण्डेको निधन भएको हो। नागरिक आन्दोलनमा सक्रिय चिकित्सक अनुप सुवेदीका अनुसार परिवारको साथमा रहेका बेला पाण्डे बितेका हुन्। उनलाई हिजो एम्स अस्पतालमा तथा यसपछि पटना अस्पताल लगेर उपचार गराइएको थियो। क्यान्सरले थलिएका उनलाई अन्तिम घड़ीको आभास भएपछि परिवारले घरै लैजाने निर्णय गरेको थियो। पाण्डेको आज बिहान 11 बजे पशुपति आर्यघाटमा लगेर संस्कार गरिने नागरिक अभियान कर्मी विमल अरियालले जानकारी दिनुभयो। 87 वर्षको उमेरमा आफूलाई क्यान्सर रोग आएको पत्ता लागेपछि स्वेच्छामा उनले यसको गम्भीर किसिमको उपचार गराएका थिएनन्। करिब तीन महिना अघि क्यान्सर प्रमाणित भएपछि उनी पीड़ा कम गर्ने औषधिको सहायता तथा नियमित उपचार सहित घरमै आराम गरेर बसेका थिए। नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलन, नेपालको अर्थतन्त्र तथा विकास प्रशासन र सुशासनको क्षेत्रमा पाण्डेको महत्वपूर्ण योगदान छ। 2046 सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा 2047-48 उनी अर्थमन्त्री थिए। सोही सरकारको पालामा नेपालको संविधान 2047 बनेको थियो। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक स्वतन्त्रता, समानता, मानवाधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिएर नागरिक अगुवा डाक्टर देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रका एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सहज पहदार गुमाएको बताउनु भएको छ। उहाँले भन्नुहुन्छ, नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशता विरूद्ध दृढ़ आवाज उठाउनु भयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गर्नुभएको बताइएको छ। यिनै खबरसँगै बिहान 9 बजेको खबर संगालको समय सकिएको छ। रेडियो सफलताका सम्पूर्ण कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ। हाम्रो बेलुकी 6 बजे आउनेछ। हामी छौ सफलताको पाइलामा। के भन्नु, तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीत र रेडियो सफलता सुन्दै गर्नुहुन्छ।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पे ढुङ्गा, पोखरा, सम्पूर्ण किसिमका खेलकुद।

0: का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, संपर्क 98162692983 98562585। सम्झनु है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
1: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दावासिनी बस पार्क,
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460-59581
1: 98165-75475।
0: मठ मन्दिर,
4: गुरुकुल,
0: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा 6 बैदाम।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: भगवान कै नाम लिन्छु उनकै पूजा गर्छु माया प्रेम छोडे मैले माया प्रेम छोडे ओइ माया प्रेम छोडे।
1: नमस्कार, म लोक तथा दोहोरी गायक पशुपति शर्मा, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8

0: जीरो किलोमीटर प्रोप्राइटर मिनराज खड्का फोन नंबर 0161 5356 51 समझना सही नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा
1: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विधाको सदुपयोग रेडियो सफलता सफलता मीडिया प्रालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला भाषण कला व्यक्तित्व र नेतृत्व विकास तालिम साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता टेलिभिजन प्रस्तुता आरजे विजे साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो स्थिति सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड पोखरा 7 मासपार रेडियो सफलता 103.4 MHz सम्पर्क नम्बर 0161 452 966 98460085 1 98067 45 सम्झनुहोस् है। अब तपाईँको नेतृत्व व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा 8 कास्की फोन नम्बर 0161 5351 0971 98 61 82 234 97 50 77 123 व्हाट्सएप नम्बर 98 0117 123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
2: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 99 98284 20 20 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
3: मेरी आमै नि घर बनाउन लाग कुरा त चढाइ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 5149 84 5149 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 5259 04 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: चौरी बस्ने गोठा।

0: नमस्कार मुलुक तथा दोहरी गायक प्रेम लामी छाने मगर तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। मलाई पनि सुन्न मन लाग्यो रेडियो सफलता, तपाई पनि सुन्नुहोस् है
1: रेडियो सफलता 103.4 MHz।
2: सुन्न मन लाग्यो।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री।

0: चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: नन स्टप म्युजिक को साथमा रेडियो सफलतामा तपाईँ विज्ञापन गर्न चाहनुहुन्छ भने फोन गर्नुहोस् 061455966 मा या 98070 45 67 मा फोन गर्न सक्नुहुन्छ। अब नन स्टप म्युजिक का साथमा तपाईँको नन स्टप विज्ञापन

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
4: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के बाउजू
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98560 35394
6: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: सन्तुलित र उचित रासायनिक मलको

0: प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।
2: लौननी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लाभर भाइले सिङ्गो वन नै सखा भने भयो।
4: हाम्रो वन हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: गाउँको मिठो मौनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाठी कुरा आयो है।

0: त्यस्तो छैन यार।
1: शहरमा भिड़ छ मान्छे अकेला, टेन्सन गर्मी ठेलम खेला, हर कोही जिन्दगी से धकेला, सानो पातमा ठुलो झमेला।

0: हेलो
1: हजुर, सन्छ है, कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
7: अनि कहाँ छ छोरा यो पसल?
8: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
8: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
7: पोखरा 2 बिन्दवासिनी बस पार्क,
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
7: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
8: मोबाइल नम्बर 9846-59581,
7: 9161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 11 बजेको छ।
3: रेडियो सफलता 103.4 MHz।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867159947 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेबसर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेबसर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530500 0615889848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा कास्की, फोन नंबर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नंबर 98-011-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस्। रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि

0: व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
1: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
2: अनुरोध: गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97650960। दोस्ती टु मिट
2: स्टप। आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 01605201179।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 12 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनु हुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने दानी बसाल्नु पर्छ बुझौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्ने नदिनु बेस
0: जनहितका लागि रेडियो सफलता 103.4 MHz

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लाइव।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्? मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
2: नाची नाची आफूभन्दा कान्छी केटी बिहे गरेर भोग गर्नु
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिरिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 9807881234, 9750707123, व्हाट्सएप नम्बर 9801177123। नन स्टप म्यूजिक को साथ में रेडियो सफलता में तपाई विज्ञापन करना चाहनुहुन्छ भने फोन गर्नुहोस् 061455966 में या 9807707465 में फोन कर सकूँ। अब नन स्टप म्यूजिक का साथ में तपाई को नन स्टप विज्ञापन।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061525179।
3: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: मेरी आमै नि घर बनाउन लाग कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541984, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
8: लौ ननी दाई, वनमा त आगो लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरु भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस।
4: कन्ट्याक्ट 0615530508, 0615898488।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

घुस लिनु र दिनु भनेको गैर कानूनी हो। त्यसैले कुनै पनि क्षेत्रमा हुन सक्ने भ्रष्टाचार रोक्न सबैले आफ्नो ठाउँमा प्रतिबद्ध हौं। समाजमा सुशासन कायम गरौं।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: लौन नि दाइ वनमा त आगो लागेछ निभाउन जाऊ न
1: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
2: हाम्रो वन हाम्रो धन डरेलो बाटो जगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
5: सफा कपडा संकलनमा हातीमाल गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
5: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
4: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
4: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111
6: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 1 बजेको छ
7: रेडियो सफलता 103.4 मेगाहर्ज

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: पनि जीवनभर दिनरात दुःख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगा

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको
2: भिसिडी
1: पनि।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851।
2: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
3: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
2: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 0615553050 0615589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
6: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाओ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: साउजी जुस पाउ न
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: छौ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805121050 9821270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166155
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

ଭଗବାନ।

0: साउजी जुस पाउनु
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्या सकिएको सामान कहिल्यै पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्या सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9860066642, 9860601081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझ्यौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस
0: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: सीता ए सीता तिमीले बच्चालाई बेला बेलामा खोप लगाएकी त छौ नि
1: मेरो बच्चा त ठिकै छ नि किन खोप लगाइराख्नु पर्यो
0: ल त्यसो भनेर कहाँ हुन्छ बच्चालाई त बेला बेलामा खोप लगाइरहनु पर्छ अनि बल्ल पो भविष्यमा विभिन्न रोगसँग लड्ने क्षमता हुन्छ
1: ए हो र मलाई त थाहा नै थिएन अबदेखि त म पनि मेरो बच्चालाई विभिन्न समयमा लगाउनु पर्ने खोप नजिकैको ओडा कार्यालयमा लगेर लगाइराख्छु नि
2: नवजात शिशुहरूलाई बेलैमा खोपहरूमा ध्यान नदिँदा पछि पछुताउनु पर्ला त्यसैले बेलैमा सचेत बनौ
3: जनहितको लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: महिला दाई, ए महिला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: यो मन

0: ममता, ए ममता, दुई कप चिया लिएर आइज त, यहाँ आन्टी आउनु भएको छ।
1: आन्टी, लिनुस चिया।
2: को हो नानी, कुन स्कुलमा पढ्छौ?
0: ल ल, चिया राखने भित्र जा। यहाँ अस्मिता, तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ?
2: हेर सरू, त साथी भनेर हुँदैन। भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैँले मेरो आँखा खोलिदिइस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ। बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.3।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्? मलाई देखाउनुहोस् न।
1: या बहिनी, त्यो गीतका सिडी मात्रै छौ, मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडी अथवा सिडीजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251270

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: ए दाई, एक्लै पो बस्नु भएको छ? खोइ त छोरा छोरी?
1: छोरा स्कुल गएछ, छोरी पनि बाख्रा चराउँदै त होली।
2: सावधान छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौं।
0: जनहितका लागि रेडियो सफलता 103.4।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161615475।
3: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707636, 9856320325, 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
4: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
4: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9446035111। सम्पर्क नम्बर फेरि एकपटक 9446035111।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखराट कास्की, फोन नंबर 0161553071, 9806081234, 9705077123, व्हाट्सएप नंबर 9011771123।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेब सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आतिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98562317 र 98465079।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिमलाई कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाउ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र सी कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-57-9-15।
3: के रटो लगाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
9: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
10: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
6: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 98052-21-50, 98251-27-14।
11: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास मन नलाग्ने लगायतका समस्याहरू छन्?
11: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
12: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
12: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: बिहान बिहान कहाँ हिँड्न लगाऊ? बहिनी घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
14: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
15: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0165419584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0165529004 आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ता को परिचय दिऊ।
18: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
19: मुहान वरपरका रुख नकाटौं र सफा राखौं, फेरि पानी पलाउँछौ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
20: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
21: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9806-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556-011-86, 9546-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9556-35-111।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्रायः यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: यो खटारले फेरि टेन्सन दियो।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुनु।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
5: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445484।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98462021127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

Vatilal Esports, Buddha Vishal Bazar, Sibbe Junga Pokhara, Shampuna Kisimka, Khelkudka Samagri, Wholesale Khudra Bikri Garine Thau, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Painchha, Aafulai Man Parne Deshko Jersey Ka Lagi, Samjhnuhos, Vatilal Esports. Proprietor Mohan Kumar, Samparka 98162-69983, 98552-5855. Samjhnuhos hai, Vatilal Esports, Buddha Vishal Bazar. स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98560-2325 98086-35480 साथै आयल र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: No. नमस्कार, हम चौधरी तबियत सुन्ने हुनुहुन्छ? रेडियो सफलता सुन्न मन लाग्यो।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: छेरोका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: नमस्कार, म संगीतकार जय कुमार परियार। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरा पाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066042, 9864061।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सर्फ ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लागि वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

खुसियाली पनि काम पाइएन। काम पाउन अलिअलि मेहनत गर्नुपर्छ कि, बुढीको कमाइ खाए जस्तो सजिलो छैन काम पाउनु। अलिकति पनि लाज लाग्दैन है, दिनभरि चोखमा बस्यो, आवारा केटाहरू बसिदियो, पैसा पुर्वास पर्यो,

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: साउजी जुस पाऊ न
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै छ हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्या सकिएको सामान कहिले पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्या सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: छिरे त अझ सम्म आइपुगे
1: नि आउँदै होला नि आरै भेट्न मन लाग्या हो
0: के कान्छी त्यो डालो यता ल्या त
1: ल
0: ए ऊ सोल्टीहरू पनि आइहाले नि
2: आयो हो सोल्टी नै आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: 有着三万七个渣男。
1: 有你有你，爷爸爸已经住的牛爸爸。
0: 阿尼，还没十位个渣男。Radio Safalda 103.2 MHz。

0: चाहिँदैन
1: खै सर्जरी त अझसम्म आइपुग्यो
0: ए आउँदै होला नि
1: साह्रै भेट्न मन लाग्छ
2: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: चाहिँ खै सोल्टेरी त अझसम्म आइपुग्ने आउँदै होला नि साह्रै भेट्न मन लाग्यो हो
1: एकांशी त्यो डालो यता ल्या त
0: ल
1: ए ऊ सोल्टेहरू पनि आइहाल्यो नि
2: आयो हो सोल्टिनी आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: 여자 싸는 만치고 자네.
1: 눈이 눈이 바빠 이긴 주던요 바빠.
0: 아니, 아니 사회고 자네. 라디오 사보다 1.3 톱로 4MHz.

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 01604529066।

0: एउटा सानो मान्छेको चाहना
1: डोनी डोन ए पापा इतिन चुडनो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 0161452966।